टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र बलकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
4: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
3: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
4: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
5: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
6: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पितलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर, कैलाली। सञ्चालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 98-49-85-18-08।
7: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
10: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरे। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय, सुवर्णपुर।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz। मेगाहर्ट्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 22 गते शुक्रबार, जुन 5 तारीक सन् 2026 नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, विश्व वातावरण दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 14 जिल्लामा तातो लहरको चेतावनी, तराई मधेशको जनजीवन गर्मीका कारण प्रभावित, कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ्दै, विदा लिएर नफर्किएका प्राध्यापकबाट 10.5 करोड़ फिर्ता।
1: राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै, भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध, कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता।
0: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन डेढ़ महिना बाँकी, दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन।
1: लेबनान इजरायल युद्ध विराममा घोषणा, दुवै पक्षी औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने, भारतमा कक्रोच जनता पार्टीले अब आन्दोलन थाल्ने,
0: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल, एससीसी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित, मध्य प्रदेश यही साता राष्ट्रीय कबड्डी प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा आगामी केही दिन 14 जिल्लामा तातो लहरको चेतावनीको प्रसंग।
1: जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी हिजो विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो अपरान्ह 4 बजे तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्कता रहन र अन्य 7 जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो। जारी विशेष बुलेटिनमा आगामी 3 दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र यो भन्दा बढ़ी रहने सम्भावना रहेको मौसमविद सरोज पुरासैनीले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो भैरवामा भने 41 डिग्री तापक्रम मापन भएको छ भने नेपालगंजमा 40 डिग्री तापक्रम मापन भएको छ। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 दिनसम्म मध्यम तातो लहर रहने पनि महाशाखाले जनाएको छ। विभागको सूचनामा उल्लेख गरिएको छ, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन सम्भावना छ। त्यस्तै महाशाखाले गर्मी अत्यधिक बढ़िरहेकाले विशेष ख्याल गर्न पनि सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकान लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका लक्षणहरू देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढ़ी नजान र चर्को घाममा बाहिर ननिस्कन पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
0: अब कर्मचारीहरूले विदाको दुरूपयोग गरेको प्रसंग। पछिल्लो समयमा कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ़ेको पाइएको छ। विदा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाका बीच सरकारले ती कर्मचारीको विदाको बारेमा अध्ययन शुरू गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबी विदामा 731 जना कर्मचारी छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सन्दर्भमा हिजो मन्त्रालयमै बैठक बोलाउनु भएको थियो। मन्त्रालय, आयोग, विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर उहाँले विधा सम्बन्धी विवरण माग्नु भएको हो। मन्त्रीसंघको बैठकपछि हिजो नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी विधा सम्बन्धी नामेसी सहितको अभिलेख विवरण सबै मन्त्रालय र विभागहरू पठाइदिएको छ। किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटिएको समेत जानकारी गराउन भनेको छ। मन्त्रालयले विदामा बसेका कर्मचारी कुन प्रयोजनमा कति समयदेखि देश वा विदेशमा कहाँ रहेका छन् र कार्यवाही गर्नुपर्ने भए त्यसको जानकारी समेत पठाउनको लागि निर्देशन दिएको छ। विदामा बसेका प्रति प्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक 10,17,663 रूपियाँ पाउँछन्। अध्ययन विदामा गएका त्रिवीका 300 प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रूपियाँ फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो यसबारेमा जानकारी दिनुभयो। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको पनि उहाँले बताउनुभयो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँको भनाइ छ। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानको महत्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा पनि व्याख्या गर्नुभयो। मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहन पनि गरिरहेको छ। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम पनि बढ़िरहेको मन्त्रालयले जानकारी दिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री सुशीर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा भोलि नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा उहाँलाई भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेट हुने सम्भावना छ। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका क्रममा आज अपरान्ह भारत जानुहुने कार्यक्रम छ भने आइतबार साँझ स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। भ्रमण दलका परराष्ट्रको दक्षिण एसिया महाशाखाका प्रमुख गेहेन्द्र राज भण्डारी, कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापा सहित नेपाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रपाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित एक कार्यक्रममा उहाँले नेपाली समुदायसँगको अन्तर्क्रियाका क्रममा सम्बोधन गर्दै आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत पुगेको बताउनु भएको हो। उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह पनि व्यक्त गर्नुभएको छ।
0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको जानकारी दिएको छ। नेपालको संविधानलाई समय सापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उहाँहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको समयजगत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्रै बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। नेपाली जनताको ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको पनि उहाँले जोड़ दिनुभयो। पूर्व राष्ट्रपति यादवले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदो माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पनि संसदमा झण्डै 2/3 मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संविधान संशोधनको राजनैतिक प्रक्रिया शुरू गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अपनाएको कार्यशैली र प्रक्रियाको सराहना पनि गर्नुभयो। कार्यदल आधिकारिक रहेको स्पष्ट पार्दै उहाँले यो ऐतिहासिक काम सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना पनि दिनुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भएका काम र प्रभाव
3: स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्द्वहरूको कुराहरू गर्नुभयो. यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ.
0: भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध. कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता अध्यावधिक. सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि. आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन. लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना. टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ. ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सतघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे. ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे. ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे. ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे. टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय.

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाले सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश शीर्षकमा खबर लेखेको छ। यसलाई टेकराज थामी र शिल्पा कर्णले लेख्नु भएको छ। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वका साथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोशिश गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानूनविदहरूले युक्तसंगत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। यता सम्पत्ति छानबिन आयोगले तीनै तहका अदालतका पूर्व न्यायाधीशको सम्पत्ति छानबिन गर्ने स्पष्ट पारेको छ। आयोगका सदस्य गणेश केसीले न्याय परिषदले कार्यवाही गर्ने बहालवाला न्यायाधीशलाई हो, पूर्व न्यायाधीशको हकमा त्यो लागू हुँदैन, उहाँहरूको सम्पत्ति आयोगले नै छानबिन गर्छ, कार्यविदेशले नै स्पष्ट पारेको छ। अफगानिस्तानमा गएका सेनाका उच्च अधिकारी को सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ। सैनिक ऐन अन्तर्गत सेनाको छुट्टै अदालत भएकाले बहालवाला सैनिक अधिकारीको हकमा भने सम्पत्ति छानबिन आयोग आकर्षित हुँदैन। सेनाका अवकाश प्राप्त उच्च अधिकारीको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ, उहाँले भन्नुभयो। यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगका पूर्वाग्रहका आधारमा गैर संवैधानिक ढंगले गठन गरिएको भन्दै सम्पत्ति विवरण नबुझाउने बताउनु भएको छ। यो कुनै संवैधानिक वा कानूनी निकाय होइन, देशमा अख्तियार र दुरूपयोग अनुसन्धान आयोग, अदालत लगायतका थाई र कानूनी निकायहरू हुँदाहुँदै तिनलाई व्यवस्था गरेर यो नयाँ समिति किन चाहियो, उहाँले एक कार्यक्रममा भन्नुभएको थियो। त्यस्तै भित्रपृष्ठमा करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधिक नभएको कांग्रेसले जनाएको छ। गत वैशाखभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, तर पछि 21 जेठसम्म म्याद थपिएको हो। धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखिएको छ भने कतिपय स्थानमा निर्धारित समयभित्र क्रियाशील प्रक्रिया सम्पन्न गर्न नसकेर कठिनाई भइरहेको नेताहरूले बताएका छन्। कांग्रेसले 28 जेठसम्म अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ। यता फुट्यो राप्रपा महामन्त्री राणा सहित 187 जनाले छाडे पार्टी शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा हिसाब मिलान नगर्ने सहकारी संचालकको 3 पुस्ते विवरण सार्वजनिक शीर्षकमा खबर प्रकाशित छ।
5: नागरिक दैनिकमा वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। सरकारले 2082-83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएकोमा जेठ 20 गतेसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्रै प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको 39% हो। सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। आधा दशकमा सरकारीमा 8 लाख विद्यार्थी घटेका छन् भने निजीमा 4 लाख बढ़ेको पाइएको छ। आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण जलवायु शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छ। आर्थिक वृद्धि पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा दिएको बजेटले जलवायु अनुकूलन, जलवायुजन्य हानि नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरहरूलाई कमजोर पारेको विज्ञहरूको भनाई छ। कान्तिपुर दैनिकमा 776 विद्युतीय सवारी साधनको प्रहरी सवारी साधन प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यसपटक पनि विवादमा शीर्षकमा मातृका दहाल र सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ। मुस्ताङ भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँच पास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। फर्जी डकुमेन्ट बनाएर सवारी साधन आयात गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दावी गरेको छ। डेथ जोनमा 6 दिनसम्म हराएका शेर्पा जीवित शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छ। आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरवाही, व्यवस्थापकीय कमजोरी र गैर व्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न शीर्षकमा अर्को खबर छापिएको छ। सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नुभयो। ओखलढुङ्गाका 56 वर्षीय दावा 15 जेठमा सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो। उहाँ 7 दिन बिहान खुम्बु आइसफल नजिक क्र्याम्पोन पोइन्ट भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिनु भएको थियो। आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई चमत्कार भएको भनेर व्याख्या गरेका छन्। भित्रीपन्नामा भारतीय चिया बोर्डले गोदामै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको बारेमा पर्वत पोर्तेलले झापा र कृष्णा प्रसाईले काठमाण्डुबाट लेख्नु भएको खबर छ। चिया किन्न हस्किन थाले भारतीय आयातकर्ता, नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत देखिएको व्यवसायीहरूले दावी गरेका छन्। आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कट्न नसकेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने मोहन चन्दले बैतडीबाट लेख्नु भएको छ, गाउँमा लाइन पुगेको छैन, 2 वर्षदेखि बिजुलीको बिल तिर्छन् दोरावासी शीर्षकमा यो खबर। अर्को खबर छापिएको छ, एमाले सदस्यता विस्तार तीव्र पार्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले पार्टी सदस्यता नवीकरण र विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढ़ाउने घोषणा गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रोपाई लाग्यो मल खै शीर्षकमा सुरेन्द्र काफ्रे लेख्नु भएको छ, देश कृषि प्रधान तर किसानलाई जहिले मलको अभाव, नहोस् भने किन माको आधा पनि मल उपलब्ध गराउन नसकेको अवस्था छ अनि किसानले दुःख नपाउने कुरै भएन। यसपटक पनि रोपाईको सिजन शुरू भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। कृषि मन्त्रीले भने पर्याप्त मात्रामा नभए पनि अघिल्ला पटकका सरकारले ल्याएको भन्दा बढ़ी मल ल्याउने बताउनुभयो। उखु किसानलाई 20 करोड़ भन्दा बढ़ी अनुदान सिफारिश गरिएको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा 6 खबर बर्दीवासबाट लेखिएको हो। जिल्लाका उखु किसानहरूलाई क्रसिङ सिजन 2082-83 अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रूपियाँ सिफारिश गरेको उल्लेख छ। खिम्तीको आधा स्वामित्व लिन फेरि पहल थालिएको बारेमा पनि खबर छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले शर्त अघि सारेको छ। इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको शर्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इजरायलले लेबनानमा तेहरानको सहयोगी हिजबुल्ला विरूद्ध हवाई कार्यवाही चलाइरहेको छ भने इरानमा अमेरिका इजरायलको संयुक्त हवाई आक्रमण पनि जारी रहेको बताइएको छ। यता अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। यद्यपि इरान समर्थित लड़ाकू समूह हिजबुल्लाले आक्रमण प्रत्याक्रमणको पूर्ण अन्त्य बिना कुनै पनि सहमति कार्यान्वयन नहुने बताउँदै आएको छ। हिजबुल्लाको उक्त भनाईले सम्झौता कार्यान्वयन हुनेमा अन्यूलता सृजना गरेको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गएका राज्य सशस्त्र समूहलाई नै हराउँदै विशेष नियन्त्रण लिने व्यवस्था गर्ने पनि बताइएको छ। र सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियान शुरू गरेको एक महिना पनि नबित्दै कक्रोच जनता पार्टीले भारतमा आफूलाई युवाहरूको बलियो सञ्जालका रूपमा स्थापित गरेको छ। भोलि पार्टीले नयाँ दिल्ली स्थित अन्तर्मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा युवाहरूले जन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने पनि बताइएको छ। सो प्रदर्शनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिने पनि भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
5: साझा खबरमा अब खेल खबर। पूर्व कप्तान रूबिना छेत्रीको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीतसँगै क्वार्टर फाइनलमा स्थान बनाएको छ। मलेसियाको मान्टिन शहरमा समूह डी अन्तर्गतको नेपालले हिजो भूटानमाथि 51 रनको जीतसँगै एक खेल अगावै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। यसअघि पहिलो खेलमा कतारलाई हराएको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा खेलाड़ीलाई आउट गरेको विषयमा नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। प्रिमियर कप अन्तर्गत बिहिबार हिजो भूटानसँगको खेलमा नेपाली टोलीले अपील गर्दै भूटानी रित छोडेनलाई टाइम आउट अर्थात क्रिजमा आउन बढ़ी समय लगाएपछि त्यहाँबाट आउट गराइएको थियो। इनिङको पहिलो खेलमै नवाङ छोडेन आउट हुनुभयो। छिटै विकेट गएकाले रित्सी क्रिजमा आउन समय लागेको थियो। योसँगै नेपाली खेलाड़ीको अपीलमा अम्पायरले रित्सीलाई त्यहाँबाट आउट गरिदिएका थिए। यससँगै एक बल नै नखेली रित्सी आउट हुन पुग्नु भएको हो। त्यसै गरी भुर्तेलको कृतिमानीमा शतकमा नेपाल विजयी भएको खबर छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कृतिमानी शतकको सहयोगमा नेपाल हिजो मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह एको विजेता बन्न सफल भएको छ। 15 वर्षपछि मधेसमा राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिता हुने भएको छ। खेली मधेस जिती मधेस नारासहित हुन लागेको राष्ट्रिय कबड्डी वीरगंजको सिद्धार्थ माध्यमिक विद्यालयको कबड हलमा आयोजना हुनेछ। मधेस खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता जेठ 27 29 गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ।
4: जलवायु परिवर्तनको असर कम गर्न सरकारवाला निकायले चाल्नुपर्ने कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
7: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
6: पढाइ हुने विषयहरू अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी, सामाजिक, गणित, ऐच्छिक लेखाशास्त्र, ऐच्छिक वित्त शास्त्र, ऐच्छिक अर्थशास्त्र, कम्प्युटर विज्ञान, भर्ना सम्बन्धी कार्यक्रमहरू, भर्ना फारम वितरण जेठ 1 गतेदेखि, भर्ना सुरु जेठ 3 गतेदेखि, कक्षा सञ्चालन जेठ 25 गतेदेखि, पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सीट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31 र 98-48-43-36-77।
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
8: परिवर्तन अनुकूलन र न्यूनीकरणको लागि चाहिँ विगत अब करिब 10-15 वर्षदेखि नै यसमा काम गर्दै आइरहेको छ।
0: अब हाम्रो जीवन जल जमिन जंगलसँग जोडिएको छ, होइन? अब पछिल्लो समय द्वन्दहरू पनि बढ्दै गएको अवस्थाहरू छन्, संरक्षणका कुराहरूदेखि लिएर वन्यजन्तु र मानव बीचको द्वन्दका कुराहरूदेखि लिएर अतिक्रमणका कुरादेखि लिएर यी सबै कुराहरू आइरहँदाखेरि यसलाई अलिकति व्यवस्थित गर्दै कसरी अगाडि बढ्नु पर्ला?
8: अहिले विभिन्न किसिमको अब रिसोर्स युज, जस्तो प्राकृतिक स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्दहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
0: यो द्वन्द कम गर्नको लागि र अलिकति समुदायलाई चाहिँ उत्तरदायी बनाउनको लागि स्थानीय सरकार, अहिले त बढी स्थानीय सरकार छ, स्थानीय सरकारले कस्तो भूमिका खेल्नुपर्छ? कहिलेकाहीँ स्थानीय सरकार र हाम्रो संरक्षणको क्षेत्र बीच, होइन निकुञ्जकै कुरा गरौं अथवा संरक्षण क्षेत्रको कुराहरू, त्यो बीच अलिकति त्यो बीच नै द्वन्द देखिरहेछ कि, त्यसलाई कसरी समाधान गर्नु पर्ला?
8: एकदम हजुर, अब स्थानीय अहिले वनको व्यवस्थापन, होइन संरक्षण र व्यवस्थापन स्थानीय तहको अब जिम्मेवारीहरूको उसलाई चाहिँ विभाजनलाई हेर्यो भनेदेखि स्थानीय तहको अन्तर्गत चाहिँ वन व्यवस्थापन, वन संरक्षण यी कुराहरू आउँछ। तर ठूलो ल्याण्डस्केप लेभलको संरक्षणको कुराहरू संघीय सरकारको उसमा आए पनि अब स्थानीय तहमा भएको वन जंगलको संरक्षण को जिम्मेवारी पनि स्थानीय तहकै छ। स्थानीय तहले नै हरेक वर्ष चाहिँ योजना तर्जुमा गर्छन् र यो योजना तर्जुमा गर्ने क्रममा चाहिँ स्थानीय तह अन्तर्गत रहेका सामुदायिक वन, साझेदारी वन उपभोक्ता समूहहरू उहाँहरूको चाहिँ संयुक्त बैठक भेला राखेर चाहिँ कस्तो ठाउँमा चाहिँ कस्तो किसिमको वन विकासका कामहरू गर्ने, जलवायु परिवर्तन न्यूनीकरणका अनुकूलनका उपायहरू के हुन्छन्, कहाँ कसरी गर्न सकिन्छ भन्ने किसिमको एकीकृत योजनाहरू बनाउने,
0: पारिस्थितिकीय प्रणालीमा अनुकूलनका कुराहरूमा अहिले 10 वर्ष पछाडि हेर्दाखेरि हाम्रो प्रगति कस्तो छ?
8: अब यसमा चाहिँ अहिले धेरै नै प्रगति भइसकेको छ। 2014-15 जुन बेला म WWF नेपालमा हरियो वन कार्यक्रममा चाहिँ कार्यरत थिएँ, त्यो बेला चाहिँ हामीले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कुराहरू सँगसँगै लैराखेका थियौं। जलवायु परिवर्तन अहिले भइरहेको छ र विश्वव्यापी रूपमा तापक्रमहरू पनि बढ़िरहेको छ, त्यसले गर्दाखेरिमा त्यसको प्रभाव चाहिँ वन, वनस्पति, वन्यजन्तु यी सबैमा परिरहेको छ र जसमा चाहिँ हाम्रो हिस्सा जलवायु परिवर्तन हुनुमा नेपाल जस्तो अविकसित राष्ट्रहरूको हिस्सा चाहिँ धेरै कम हुन्छ मैले भने, तर पनि असर धेरै पर्ने हुनाले त्यो असरसित कसरी बच्ने भन्ने किसिमको चाहिँ योजनाहरू बनाउने त्यतिखेरतिर शुरू भइसकेको थियो काम।
3: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: 14 जिल्लामा तातो लहरको चेतावनी, तराई मधेसको जनजीवन गर्मीका कारण प्रभावित, कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग, विदा लिएर नफर्किएका प्राध्यापकबाट 10.5 करोड़ फिर्ता,
3: राष्ट्रपा सभापति लामिछाने आज फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै, भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध,
4: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन,
3: लेबनान इजरायल युद्धविराम घोषणा, दुवै पक्ष औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने, भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्ने,
4: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल, एसएससी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सम्पत्ति छानबिनको विषय, जहाँ पूर्व न्यायाधीशहरूले आफूहरूको सम्पत्तिमा छानबिनको लागि अगाडि प्रक्रिया बढ़ाउन नहुने भनेर विज्ञप्ति सार्वजनिक भएका खबरहरू पनि छन् भने अरू केही नेताहरूले आफूसँग कुनै सम्पत्ति नभएको त्यसकारण फारम पनि नभर्ने भनिसकेको अवस्था छ। एउटा बन्द कोठा देखाइएको छ, कोठाको माथि भित्तामा ठूलो एउटा फोटो छ जहाँ माला लगाएका एकजना व्यक्ति त्यहाँ बसिराखेको जस्तो देखिन्छ। तल कुर्सीमा एकजना ठूलो भुँडी भएका व्यक्ति बसेका छन्। नजिकै एकजना महिला छन् र उनको हातमा पत्रिका छ। सम्पत्ति जाँचबुझ आयोगमा सम्पत्ति विवरण बुझाउन सूचना जारी लेखिएको छ पत्रिकामा। नजिकै कुर्सीमा बसेका ती व्यक्ति पुरूष केही भन्दैछन्। तल यस्तो लेखिएको छ, नेता हुनुको अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने फेरि डर लाग्छ, खै के गरू टेन्सनै भयो भन्या।
4: हवस् त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउतको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकाद्वारा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानो नीति तथा कार्यक्रमलाई निरन्तरता। टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा संघ र प्रदेश संसदका पदाधिकारी सहभागी हुने। आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने। र सुदूरपश्चिमको बजेट वितरणमुखी भन्दा नतिजामुखी र युवालाई रोजगारी सृजना गर्ने हुनुपर्ने सरकारवालाको भनाई। अब खोज खबर विस्तारमा। कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 18 औं गाउँसभाको हिजो बसेको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाई उपलब्धि र टिकाउ दर अभिवृद्धि गरिने र दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइने नीति लिएको छ। शिक्षाको गुणस्तर र सिकाइ उपलब्धि सुधारका लागि नतिजा विश्लेषण, निरन्तर विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 लाई लक्षित गरी सुधार कार्यक्रम सञ्चालन गरिने पनि नीति लिएको छ।
1: विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाई उपलब्धि, टिकाउ दर र अभिवृद्धि गरिनेछ। साथै दलित तथा विभिन्न विद्यार्थीलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइनेछ। शिक्षाको गुणस्तर र सिकाई उपलब्धि सुधारका लागि नतिजा विश्लेषण, निरन्तर विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 SEE लक्षित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिनेछ।
0: गाउँपालिकालाई आर्थिक वर्ष 2084-85 भित्र पोषण मैत्री पालिका घोषणा गरिने, पालिकामा 1500 को अस्पताल स्थापनाका लागि पहल गरिने, विभिन्न रोगका स्क्रीनिङ शिविर सञ्चालन गरिने, सिगल सेल प्रभावितको निशुल्क बीमा कार्यक्रमलाई निरन्तरता दिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: गाउँपालिकामा 1500 को अस्पताल स्थापना गर्ने राष्ट्रिय नीति अनुसार अस्पताल स्थापनार्थ आवश्यक पहल गरिनेछ। क्षयरोग, कुष्ठरोग, मलेरिया, डेंगू आदि 16 रोगहरूको निशुल्क स्क्रिनिङ शिविरहरू सञ्चालन गरिनेछ। सिकल सेल प्रभावित घर परिवारको निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
0: बालमैत्री स्थानीय शासनले उक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको आधारमा काम गर्ने, मुक्त कमलरीको उत्थानका लागि आवश्यक पहल गर्ने नीति लिएको छ।
1: बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गर्नेछ। सामाजिक कुरूति, कुप्रथाहरू, लैंगिक हिंसा, बाल विवाह, छुवाछुत प्रथा, जाति विभेद आदि अन्त्य गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। लैंगिक समानता तथा सामाजिक समावेशीकरणको आधारमा योजना निर्माण र विकास प्रक्रियामा सम्पूर्ण वर्ग, लिंग र क्षेत्रको सहभागितालाई बढ़ावा दिइनेछ। मुक्त कमलरीहरूको उत्थानका लागि आवश्यक पहल गरिनेछ।
0: एक घर एक धारा तथा स्वच्छ खानेपानीको अवधारणामा काम गर्ने, सामाजिक सुरक्षा तथा पंजीकरणलाई प्रभावकारी बनाइने, अति विपन्न तथा असहाय परिवारका कुनै पनि सदस्यको मृत्यु हुन गएमा सामाजिक सहायता प्रवर्तन गर्न घरभेट कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रमलाई निरन्तरता दिने, बाली बीमा कार्यक्रम लागू गर्ने, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, प्रांगारिक तथा जैविक मलको प्रयोगमा अनुदानको व्यवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: उत्पादनमा आधारित अनुदान सेवा कार्यक्रमलाई निरन्तरता दिई बाली बीमा कार्यक्रम लागू गरिनेछ। कृषि तथा पशुजन्य उपजहरूको बजारीकरणमा सहजता ल्याउन कृषि एम्बुलेन्स सेवा यथाशीघ्र सञ्चालनमा ल्याइनेछ। कृषि उत्पादकत्व वृद्धि गर्न रक्षा नै उन्नत र वर्णशंकर जातका बिउको प्रयोगमा बढ़ावा दिई माटो सुधार तथा व्यवस्थापनका लागि प्रांगारिक तथा जैविक मलको प्रयोगमा अनुदान सेवाको व्यवस्था मिलाइनेछ।
0: मागमा आधारित पशुपन्छी पालन तालिमको आयोजना गरिने, पशुपन्छीको खोप कार्यक्रमलाई निरन्तरता दिने, निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिने नीति पनि गाउँपालिकाले लिएको छ।
1: स्थान विशेष र सम्भाव्यताको आधारमा पशुपन्छी विशेषको पकेटहरूलाई केन्द्र बिन्दु मानि व्यावसायिक पशुपालन प्रणालीको विकास गरिनेछ। साथै पशुपालन व्यवसाय प्रबन्धनका लागि मागमा आधारित पशुपन्छी पालन तालिमको आयोजना गरिनेछ। पशुपन्छीहरूमा रोग लाग्न नदिनका लागि खोप कार्यक्रमलाई निरन्तरता दिनेछ।
0: सहकारी संघ संस्थालाई क्षमता अभिवृद्धिमा विशेष जोड़ दिने, सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति पनि गाउँपालिकाले लिएको जानकारी दिनुभयो।
1: सहकारीको मूल्य मान्यता र सिद्धान्तहरूलाई अनुसरण गर्दै सहकारी शिक्षा, तालिम र सूचना प्रणाली, कोपोमिस लगायतका व्यवस्थापकीय प्रणालीहरू प्रभावकारी बनाउन सहकारी संघ संस्थाहरूलाई क्षमता अभिवृद्धिमा विशेष जोड़ दिनेछ। सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
0: गाउँपालिकाभित्र रहेका होमस्टेलाई प्रवर्धन गर्ने, स्थानीय मौलिक संस्कृति, वेशभूषा, खानपान, हस्तकला, लोककला तथा सांस्कृतिक परिस्थितिकरण मार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गरिनेछ।
1: वार्ड नम्बर 5 अमौरी, वार्ड नम्बर 6 जगतपुर र वार्ड नम्बर 9 बकलौगामा रहेका होमस्टेलाई व्यवस्थित, गुणस्तरीय र पर्यटक मैत्री बनाउँदै थारू संस्कृति, परिकार, लोककला र ग्रामीण पर्यटनसँग आबद्ध गरी पर्यटन प्रवर्धन गरिनेछ। गाउँपालिका क्षेत्रभित्रका प्रचलनमा रहेका सबै जातजातिहरूको चाडपर्व, भाषा, कला, धर्म र संस्कृतिको सम्वर्धन तथा प्रवर्धन गरिनेछ।
0: विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षण क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने, मौसम पूर्वानुमानमा आधारित पूर्वकारी तथा समुदायमा आधारित विपद पूर्व तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
1: विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गर्ने ओडा, विद्यालय, सामुदायिक वन तथा संस्थाहरूलाई प्रोत्साहन पुरस्कार तथा सम्मान गरिनेछ।
0: पूर्वाधार विकास क्षेत्रतर्फ गाउँपालिकाको प्रशासनिक भवनको निर्माणका लागि आवश्यक बजेटको प्रबन्ध गरिने, केही वडाका भवन निर्माण तथा मरमतका लागि पहल गरिने, गाउँपालिकामा सञ्चालन भइरहेका अधुरा तथा क्रमागत आयोजनाहरूलाई समयमै सम्पन्न गर्न बजेटको प्रबन्ध गरिने नीति पनि गाउँपालिकाले लिएको छ।
1: गाउँपालिकाले प्रशासकीय भवन निर्माण कार्य समयमै सम्पन्न गर्न विशेष प्राथमिकताका साथ आवश्यक बजेटको प्रबन्ध गरिनेछ। वार्ड नम्बर 5, 6, 7 वडा कार्यालय भवन निर्माण तथा 8 वडा कार्यालयको भवन मर्मत कार्यको लागि आवश्यक पहल गरिनेछ। गाउँपालिकाभित्र निर्माण हुने भौतिक संरचनाहरू बाल मैत्री, अपाङ्ग मैत्री, लैङ्गिक मैत्री, विपद मैत्री बनाउन जोड़ दिनेछ। कर्मागत तथा अधुरा आयोजनाहरूलाई समयमै सम्पन्न गर्न आवश्यक बजेटको प्रबन्ध गरिनेछ।
0: कर संकलनको दायरालाई विस्तार गर्ने, शून्य सहनशीलताको नीति अवलम्बन गर्दै जनप्रतिनिधि तथा कर्मचारीको जवाबदेहता अभिवृद्धि गरिने नीतिमा उल्लेख गरिएको छ।
1: कर संकलनको दायरालाई विस्तार गरी सम्पूर्ण नागरिक तथा व्यवसायहरूलाई कर प्रणालीमा आबद्ध गरिनेछ। कर प्रणालीलाई करदाता मैत्री, पारदर्शी र सरल बनाउन मोबाइल ब्याङ्किङ, लोकल लेभल रेभिन्यू पोर्टल LLRP, QR जस्ता सूचना प्रविधिका माध्यमबाट कर भुक्तानीको व्यवस्था मिलाइनेछ। भ्रष्टाचार जन्य क्रियाकलापहरूप्रति शून्य सहनशीलता नीति अवलम्बन गर्दै भ्रष्टाचार जन्य क्रियाकलाप न्यूनीकरणका लागि गाउँपालिकाका नीति तथा कानूनहरूको प्रचार प्रसार, कार्यविधि सरलीकरण, सूचनाको पारदर्शिता र जनप्रतिनिधि तथा कर्मचारीको जवाबदेहता अभिवृद्धि गरिनेछ।
0: गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि केही गाउँसभाका सदस्यहरूले आफ्ना विचार राख्नु भएको थियो।
2: गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य समयमै सम्पन्न गर्न साथै वडा नम्बर 5, 6, 7 वडा कार्यालय भवन निर्माणलाई विशेष प्राथमिकताका साथ आवश्यक बजेट प्रबन्ध गरिनेछ भन्ने छलफल भएको थियो र अहिले त्यो छैन र थप वडा नम्बर 8 भवन मर्मतका लागि मात्रै पहल गरिनेछ भन्ने थपिएको छ। अब यो कहाँ कसरी कसको त्रुटि भयो यसमा विशेष ध्यान आकर्षण गराउन चाहन्छु।
3: पुरान साबित के पूरे को सर्वे करा के पूरे बताई पहना उचित तरीका से परिषद से पास हुई का न मैं अनुरोध कर दू ना ही तो फिर बहिष्कार हुई ना संभावना भवन का।
0: सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि राखेका धारणामा छलफल भएपछि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सभाबाट ध्वनिमतका आधारमा स्वीकृत भएको छ।
1: प्रस्तुत नीति तथा कार्यक्रममा हुन्न भन्ने आवाज नसुनेकोले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्दछु।
0: गाउँसभाको दोस्रो बैठक आउँदो असार 5 दिउँसो 1 बस्ने गरी पहिलो बैठक सकिएको छ। विश्व वातावरण दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नाराका सहित सप्ताहव्यापी रूपमा मनाउन लागेको हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। वातावरण विभागले विभिन्न सरकारी निकाय विकास साझेदार वातावरणविद तथा सरकारवालालाई कार्यक्रममा उपस्थित गराउने जनाएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मन्त्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागेको जानकारी दिनुभयो। खोज खबरमा टीकापुरमा एहिजेट 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो। हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ, त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीन घरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगर खैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
2: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
1: ससानो कुरामा तनाव हुने,
2: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
1: कुलटमा लाग्ने,
2: छटपटी हुने,
1: मुटु धेरै ढुकढुक हुने,
2: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
1: टीकापुर अस्पताल टीकापुर कैलाली।
3: विश्रामपछि खोज खबरमा स्वागत छ। म बाँकी खबर। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न स्थानमा बदली र वर्षा हुन सक्नेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका भागमा एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटले संघीय सरकारको बजेटले समेट्न नसकेका कामहरू समेट्नुपर्ने सरकारवालाहरूले बताएका छन्। प्रदेश सरकारले केही नवीन योजनाहरू सञ्चालन गरेर रोजगारी सृजना र समृद्ध प्रदेश बनाउन सहयोग पुग्ने काम गर्नुपर्ने नागरिकको अपेक्षा छ। सहकर्मी एकेन्द्र तिम्लेसनाको रिपोर्ट रत्ना पुनमगरबाट।
4: सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 संघीय सरकारको बजेटले समेट्न नसकेका कामहरू, संविधानत प्रदेश सरकारको दायित्वका कामहरू र केही नवीन योजनाहरू सञ्चालन गरेर रोजगारी सिर्जना र समृद्ध प्रदेश बनाउन सहयोग पुग्ने काम गर्नुपर्ने यहाँका नागरिकको अपेक्षा देखिएको छ। अर्थशास्त्री सहप्राध्यापक डाक्टर केशर बहादुर कुंवर कृषि र पर्यटनमा रोजगारी वृद्धि हुने, प्रतिफल देखिने, युवाको विदेश पलायन रोक्न सकिने योजनाहरूमा बजेट लगानी गर्नुपर्ने बताउनु।
5: समग्र सुदूरपश्चिम प्रदेश सरकारले कृषि, विशेष गरी पर्यटनमा यो रोजगार वृद्धि कसरी गर्न सकिन्छ र युवाहरूलाई, जुन विदेश गइरहेका युवाहरू छन् उहाँहरूलाई कसरी रोक्न सकिन्छ, त्यसको लागि उहाँहरूको स्किललाई बढाउने खालका ट्रेनिङहरू र अन्टरप्रेनरसिपमा युवालाई कसरी जोड्न सकिन्छ, त्यो कुरामा चाहिँ विशेष ध्यान दिनुपर्छ। किन भन्दा जसरी नेपालबाट ब्रेन ड्रेन भएर युवाहरू बाहिर गइरहेका छन्, त्यसै गरी यो प्रदेशबाट पनि बाहिर गइरहेका छन्। त्यसले गर्दा युवाहरूलाई कसरी उत्पादनमा जोड्न सकिन्छ, रोजगारमा कसरी जोड्न सकिन्छ र स्टार्टअपमा कसरी जोड्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ।
4: सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डाक्टर नाथुराम चौधरी पनि प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर युवालाई तत्काल रोजगारी दिन सकिने विषयमा लगानी गर्नुपर्ने बताउनुहुन्छ।
6: प्रदेश सरकार तर्फबाटको जो शिक्षा तर्फ छुट्याइने जो बजेट छ नि, युवाहरू जो पलायन भइरहेको जुन ब्रेन ड्रेनको यहाँको अवस्था छ त्यसलाई रोक्नको लागि यस्तो खालको व्यावसायिक तथा प्राविधिक क्षेत्रका कतिपय विषयवस्तुहरू छन् त्यसमा विशेष फोकस गर्दा एउटा पहिलो प्राथमिकता त्यसलाई दिनुपर्ला जस्तो लाग्यो। एक अर्को कुरा जस्तो व्यावसायिक शिक्षाहरू जुन छ, जुन त्यसलाई चाहिँ यति सार्थक बनाउनको लागि विभिन्न क्षेत्रका व्यावसायिक पक्षका जस्तो कृषिदेखि लिएर अन्य प्रविधि आइटीसँग सम्बन्धित त्यो क्षेत्रको लाई पनि समेट्ने गरी बजेट निर्माण गर्दा उचित हुन्छ जस्तो लाग्छ अहिलेको अवस्थामा।
4: टीकापुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष झपट बहादुर सोडारी प्रदेश सरकारले टीकापुर अस्पताललाई 100 शैयाको बनाउने नीति घोषणा गरिसकेकाले तदन रूपमा संगठन सर्वेक्षण गरी जनशक्ति र पूर्वाधार विकास गरी विशिष्टीकृत सेवा दिनुपर्ने बताउनुहुन्छ।
7: टीकापुर अस्पताललाई गुणस्तरीय सेवा प्रदानका

0: अबको आवश्यकता भनेको सुपर स्पेशलिस्ट अस्पतालको अवधारणा लिनुपर्छ, त्यो संगठन निर्माण गर्नुपर्छ। सामान्यत मान्छेलाई लाग्छ विशेषज्ञ अस्पताल र सेवा र सुपर स्पेशलिस्ट अस्पताल भन्छ, हामीलाई सेवा चाहिएको विशिष्ट सेवा हो, यो संगठन संरचना अब निर्माण गरेर टिका अस्पताल सँगै लैजानुपर्छ भन्ने आम मान्छेको धारणा छ र आवश्यकता पनि त्यही हो।
1: उद्यमी व्यवसायीहरू अबको लगानी वितरणमुखी भन्दा नतिजामुखी हुनुपर्ने बताउँछन्। केरा उत्पादक किसान दिपेन्द्र चौधरी बजेट वितरणमुखी भन्दा क्षेत्रगत र वस्तुगत रूपमा विशिष्टीकरण हुनुपर्ने बताउनुहुन्छ।
2: सुदूरपश्चिममा कैलाली कञ्चनपुरको घटना अलिकति अन्न बाली पछिको थोरै हामीले निर्यात गर्ने, हाम्रो प्रदेश भन्दा बाहिर निर्यात गर्ने उत्पादन भनेको केरा हो। केरा खेतीलाई व्यवसायीकरण गर्नेतिर र व्यवसायीकरणको लागि प्रविधि र प्राविधिकहरू सबै समेट्ने गरेर चाहिँ योजना बनाएर लैजानुपर्छ। किसानहरूलाई प्रविधि मैत्री बनाउने र बजारलाई सुनिश्चित गरिदिने तरिकाबाट बजेटिङहरू या योजनाहरू बनाएर लैजानुपर्ने देखिन्छ र कृषि व्यवसाय कृषिलाई उद्योगको रूपमा विकास गरेर लैजानुपर्छ र कृषिलाई उद्योगसँग एकदमै नजिकबाट जोडेर लैजाने खालको चाहिँ कार्यक्रमहरू बनाएर लैजानुपर्छ।
1: कृषि पर्यटन व्यवसायी कालु हमाल पर्यटनका पोइन्ट टू पोइन्ट पर्यटकीय क्षेत्र विकास गर्न सके सुदूरपश्चिमले पर्यटन व्यवसायीबाट सहजै फाइदा लिन सक्ने बताउनुहुन्छ।
3: पर्यटनको लागि सुदूरपश्चिम सबभन्दा ज्यादा सम्भावना भएको क्षेत्र हो नेपाल अधिराज्यमा। त्यो किन भनेपछि काठमाडौँ 600 किलोमिटर टाढा छ र दिल्ली र लखनऊ जुम्मा 3 करोड भन्दा बढी जनसङ्ख्या छ नेपालको जनसङ्ख्या बराबर, त्यो हाम्रो 400 किलोमिटर भित्र छ। हामीले त्यसैले टार्गेट गरेर यहाँ पोलिसी बनाउने हो इन्डिया टुरिस्टलाई हेरेर, भनेपछि यो सबभन्दा समृद्ध प्रदेश हुन सक्छ। सरकारले पर्यटन भनेर पैसा खर्च गर्छ, केमा खर्च गर्छ भनेपछि जति पनि मन्दिर सन्दिर यता खर्च गर्छ। मेरो भनेको त मन्दिर सन्दिरमा दुईटा क्राइटेरिया राख्नु पर्यो, कि त प्राचीन हुनु पर्यो कि त लोकप्रिय हुनु पर्यो, जो पनि त्यसलाई पैसा बाँटेर हुँदैन।
1: प्रदेश सभाका पूर्व सदस्य उमादेवी वादी संघको विनियोजनले निराश बनाएको क्षेत्रलाई पूर्ति हुने गरी प्रदेश बजेट आउनुपर्ने बताउनुहुन्छ।
4: वर्षौंबाट यो ठाउँमा डुबान क्षेत्र छ, बाढी पीड़ित छन्, त्यसमाथि पनि धेरै जसो छ यो ठाउँमा दलितहरू नै मार्कामा पर्छन्। जहिले पनि केन्द्रको बजेटले त देखाइदियो आफ्नो रूपरेखा, तर प्रदेशको बजेट आउँदै आउँदा गर्दा प्रदेशको बजेटलाई चाहिँ मेरो आग्रह छ, जसरी भए पनि टिकापुरलाई समेट्नु पर्छ र टिकापुरको लागि के चिजको आवश्यकता छ त्यो सरकारले बुझेर हाम्रा लागि यहाँ दिनुपर्छ। र अर्को कुरा, यहाँका दलितहरूका लागि, महिलाका लागि, जनजातिका लागि, बादीका लागि पनि प्रदेश सरकारले पक्कै सोचोस् भन्ने आग्रह हो।
1: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम चौधरी संघको दृष्टि र प्राथमिकतामा नपरेको अत्यावश्यक आयोजना प्रदेशबाटै हुने अपेक्षा गरेको बताउनुहुन्छ।
5: सुदूरपश्चिम प्रदेशले अब हाम्रो यहाँ चिनाउने भनेको अब टिकापुर पार्क भयो होइन, अनि हाम्रो यो प्राविधिक कलेज छ नि त, हाम्रो यो टिकापुरलाई प्रदेश सरकारले रोकेको त्यो आइडिया सुन्ने हाम्रो, र यो सक्छ भने हाम्रो यो पथरिया नदी र कर्णाली नदीको जुन बाँकी रहेको टर्बनहरू छ त्यो गर्दै भने सहज हुन्छ भन्ने छ दाजु। जस्तै रानी चम्लाको पनि अहिलेको त यो बेलुकोमा टर्बन छैन नि त, थापापुर जुन भजनी नगरपालिकाको उताको छ अनि पारतिरको टर्बन हो, हाम्रो यताको पथरियाको नदीमा टर्बन होइन, त्यो आइडिया सुन्ने हो।
6: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844-27359 र 9848-42-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: बुका पिए रही था कभी पेंसिल ले रही था कबू झोले फटाका आज का कना हो बाबा के ओस्ट पाटिन गटिलो ठाउँ से झोला अनले से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रख गई झोला उडोक मसे वहाँ झिंगला दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुरह ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोफ राइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलकाका सामान किला काँचा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
10: विस्तारपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर कैलालीको टिकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन हुने भएको छ अन्तर्व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन यही 23 गते जेठमा उद्घाटन हुनेछ सम्मेलनमा प्रतिनिधि सभाका सभामुख उपसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष सातवटै प्रदेशका सभामुख उपसभामुख संघ र प्रदेश संसदका सचिवालयको सहभागिता रहनेछ जेठ 24 गते घोषणा पत्र जारी गरेर सम्मेलन समापन गरिने कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यो सम्मेलन हुन लागेको हो सम्मेलनमा कानून निर्माण कानूनको कार्यान्वयनको अवस्था सभा संचालन संसदका कठिनाई लगायतका विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदान प्रदान गरिने सभामुख भण्डारीले बताउनुभयो सम्मेलनबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा सभामुख भण्डारीले मूलत कानून निर्माण तथा सभालाई कसरी अझ व्यवस्थित मर्यादित ढंगले संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहने बताउनुभयो खोज खबरमा अब पालो जनआवाजको टीकापुर वन संरक्षण समितिले टीकापुर वनको संरक्षण गरिरहेको छ आजको जनआवाजमा हामीले वनबाट के फाइदा भइरहेको छ भनी वनका केही उपभोक्तालाई सोधेका छौं
11: मेरो नाम लक्ष्मी देवी तिमी सिन्हा व्यवसाय क्षेत्र हामीलाई धेरै सुविधा छ गाई भैँसी घाँस पातको लागि अन्त जानु पनि परेको छैन अब आफ्नो वन भएर भैँसी सैँची पालेर दुध बाख्रा साख्रा पालेर बिक्री गरेर अनि छोरा छोरीलाई पढाएर आजभोलि कोही अस्ट्रेलिया छन् कोही दुबई छन् कोही कैता छन् हामीले यो जंगल हुँदा एकदम सुविधा भएको छ एकदम राम्रो होस् अझ पनि हाम्रो वातावरणको लागि पनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो छ
12: सामुदायिक वनबाट हामीलाई घाँस काट्न पाइएको छ दौरो ठुङ्गो पाइएको छ आफूलाई राम्रो अक्सिजन मिलिया छ अनि नदी नजिकै छ नदीले पनि फ्याँक्ने भयो नि त हामीलाई बाढ आउँदाखेरि पनि फ्याँक्ने भयो त्यहीको लागि पनि सुविधा छ गाई भैँसी पाल्नेलाई पनि सुविधा छ सबैतिरको सुविधा छ हामीलाई गुजेर नहुने मान्छेले पनि एउटा भैँसी पालेर पनि गुजेर गरिहाल्छ
13: म मोती सिंह विश्वकर्मा साउदा वनमा जसै घाँस दाउरा भन्दा पनि यदि जंगल छैन भने जीवन पनि छैन यो अहिले खाडी मुलुकहरू हाम्रो यो कार्बन उत्पादनको लागि हामीलाई यहाँ पैसा दिइराखेको भन्ने कुरो छ नि उनीहरूको देशमा त वन जंगल छँदै छैन त्यो यसलाई हामीलाई यो एउटा एउटा यो यहाँ वन जंगल जोगियोस् कि हामी पनि बाँचौ केही दिन यो पृथ्वीलाई बाँचिरहोस् भन्ने मान्यता तिनीहरूले गरेका छन्। जुन कार्बन डाइअक्साइड छ त्यसलाई बोट बिरुवाले शोषेर हामीलाई अक्सिजन दिन्छ। त्यही कारणले बोट बिरुवा यदि छैन भने हाम्रो जीवन पनि छैन, मरे पनि चाहिने दाउरा हो, जिउँदा पनि चाहियो, सबै कुरोमा जंगल नमरे हुँदैन। हामी त हामी हाम्रो सन्ततिका लागि पनि हामीले जंगल जोगाउनु अनिवार्य हुन्छ।
14: मेरो नाम सरस्वती लोहार हो, एक नम्बर वडा हो। सन्दाबाटी घाँस दाउरा सब किरको सुविधा छ।
15: बुढीराम थारू, यहीबाट हामी दाउरा ऊबाट हामी धेरै राम्रो गरेका छौँ, पाएकै छौँ। हाम्रो उपभोक्त साथीहरू पनि यी काठ दाउराको लाग्दा धेरै राम्रो पाएछन् सबैजना बनगल्की।
16: मेरो देवेन्द्र शाह, हामीले सुविधा धेरै छैन, गाई मैसी अब घाँस काट्नु दाउरा आशिष गर्नु सब सुविस्ता छ, हामीलाई खुसी छौँ एकदम।
10: अब खेल समाचार। कुशल भुर्तेलले लगातार दोस्रो पटक शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगितामा बिहिबार मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूहको विजेता बनेको छ। कुशल भुर्तेलले 126 रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाई 275 रन बनाएको थियो। जवाफमा आएको मलेसियालाई 9 विकेट गुमाई 108 रनमा मात्र सीमित रह्यो। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिकाद्वारा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानो नीति तथा कार्यक्रमलाई निरन्तरता। टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा संघ र प्रदेश संसदका पदाधिकारी सहभागी हुने। आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ़ने। र सुदूरपश्चिमको बजेट वितरणमुखी भन्दा नतिजामुखी र युवालाई रोजगारी सृजना गर्ने हुनुपर्ने सरकारवालाको भनाई। अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर सावन्त पनि विदा हुन्छु। नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
2: कर्णाली नमूना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
2: फराकिला कक्षाहरू,
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
3: खेलकुद सुविधा,
2: कम्प्युटर शिक्षा,
3: स्वच्छ पिउने पानी,
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।
4: ए रजनी, त्यो पहिला बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिट्टो ल्याऊ न।
5: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला ठाडे बस्नुहोस् है।
4: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
6: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा खेल्दा हिँड्दा छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
0: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 22 गते शुक्रबार, तदनुसार जून 5 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं।
9: अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि सामाजिक क्षेत्रमा प्रतिष्ठामा वृद्धि हुनेछ, मांगलिक कार्यमा धन खर्च हुनेछ। वृष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा अग्रिम रोकिएको कार्यहरू प्रारम्भ हुनेछ, व्यापार व्यवसायमा आफ्नो बुद्धि र अनुभवले निर्णय लिनुहोला। मिथुन राशि हुनेहरूको लागि व्यापार व्यवसायमा ईर्ष्याले गर्दा नोक्सान हुन सक्ला, नोकरी वा रोजगारीको खोजीमा सफलता मिल्नेछ। कर्कट राशि हुनेहरूको लागि सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ, कार्यक्षेत्रमा नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि आफन्तहरूसँग मनमुटाव रहनेछ, कार्यक्षेत्रमा श्रमको अनुरूप फल नमिल्ला, विचार गर्नुहोला। कन्या राशि हुनेहरूको लागि धार्मिक संघ संस्था वा समारोहमा सम्मिलित हुने अवसर मिल्नेछ, व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। तुला राशि हुनेहरूको लागि आर्थिक समस्याबाट समाधान प्राप्त हुनेछ, धार्मिक विषयवस्तुमा कसैलाई सहयोग गर्न सक्नुहुनेछ। वृश्चिक राशि हुनेहरूको लागि व्यवसायमा आज बिक्री राम्रो हुनेछ, कार्यक्षेत्रमा राम्रो प्रदर्शन रहनेछ। धनुराशि हुनेहरूको लागि विनम्रताको साथ अगाडि बढ्नुहोला, सफलता मिल्नेछ, मेहनतले शत्रुहरू पनि मित्रवत व्यवहार गर्न बाध्य हुनेछन्। मकर राशि हुनेहरूको लागि नयाँ लगानी लगाउनबाट बस्नुहोला, कुनै पनि कार्यलाई लिएर लापरवाही नगर्नुहोला। कुम्भ राशि हुनेहरूको लागि आत्मविश्वास र मनोबलमा वृद्धि हुनेछ, छर छिमेकीसँग वाद विवादको सम्भावना रहेको छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आफन्तहरूको सहयोग मिल्नेछ, मेहनत अनुसार राम्रो परिणाम प्राप्त हुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: सो त्यसकारणपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज जोशीपुर गाउँपालिका वडा नम्बर एक पिपरकोटी बस्ने वेदप्रकाश चौधरीको जन्मदिन परेकोले बुवा काशीराम चौधरी लगायत समस्त परिवारले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। आज जन्मदिन परेका वेदप्रकाश चौधरी लगायत सबैलाई सामुदायिक रेडियो टिकापुर एफएमको तर्फबाट पनि हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीका प्रथमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। 7:30 बजे हेलो सांसद, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाईँ गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 33 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 35 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे प्रकृति सम्वाद, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रेफम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: कानून निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: कार्यक्रम हेलो सांसदमा विशेषतः प्रस्तुत भएका विधेयकहरूमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गरेका छौं कार्यक्रममा निकालिएको निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति र संसदलाई बुझाएपछि विधेयकहरूका बारेमा छलफल गर्न र पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ
0: आजको कार्यक्रम हेलो सांसदमा पर्यटन विधेयक 2081का बारेमा सरकारवाला बीचको संवाद सुझाव र विज्ञको टिप्पणी प्रस्तुत गर्नेछौं नेपाल सरकारले प्रस्तुत गरेको पर्यटन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिबाट सुझावसहित प्रतिनिधि सभामा पठाइएपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यो विधेयकमा फेरि दफावार छलफल अघि बढ़न लागेको छ
1: अहिलेको पर्यटन विधेयकले होटल तथा रिसोर्टको स्थापना गर्दा चार तारे भन्दा माथिको हकमा संघ अन्तर्गत विभागले दर्ता अनुमति दिने र अनुगमन गर्ने भन्ने उल्लेख गरेको छ त्यसै गरी पर्वतारोहणमा संलग्न व्यक्तिलाई अनुमति नवीकरणमा पनि सजिलो बनाउनुपर्ने माग सरकारवालाको छ कार्यक्रम हेलो सांसदको शुरूमा भरियाहरूको हितमा विधेयकले थप गर्नुपर्ने व्यवस्था र हालको समस्याका बारेमा केही प्रतिनिधिमूलक विचारहरू सुनौ
2: नमस्ते सबैजनालाई मेरो नाम चाहिँ सार्की शेर्पा नेपालको पर्वतीय पर्यटन धान्नलाई हामी जस्तो मजदुरहरूको फिक्स एउटा चाहिँ नीति नियम कहाँनिर बनेछ त यो विधेयकमा यो विधेयक त योभन्दा यो नयाँ सरकार आउँदा अगाडिदेखि नै हामीले यो विषयमा बोलिरहेछौँ हिमालमा काम गर्ने पर्वतारोहीहरू छैन भने यो पर्वतारोहण चल्ला र व्यवसाय चल्छ एउटा ट्रेकिङ गाइडको नाम एउटा ट्रेकिङ गाइडको नाम एउटा लाइसेन्स दिएछ गभर्मेन्टले 30 दिनको तालिमले नेपालको प्रबन्धन क्षेत्रमा सम्भव छ त चाहनु विविध कुराहरूको अध्ययन गर्नुपर्छ विभिन्न कुराको स्टडी गर्नुपर्छ मेरो गाइडको सर्टिफाइड लेभल चाहिँ कहाँनिर हो त प्रत्येक हामीले खाने जिल्लामा हामीले टेस्ट तिरेको मसँग मेरो तपाईँलाई लाइभ देखाउन सक्छु एउटा नेसनल पार्कमा जाऊ 1500 एक्स्ट्रा तिर्नुपर्छ नेसनल पार्क भन्दा हाम्रो कार्यथल हो हामी कहाँ पनि थलो होइन यो टुरिज्म बोर्ड अथवा तपाईँ कुनै अफिस भनेको तपाईँको कालो थलो होइन तपाईँले गेममै प्रतिदिन टेस्ट तिरेर
3: मेरो नाम रामकाजी तिवारी म नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघको केन्द्रीय अध्यक्ष
4: अहिले व्यवसाय जसरी जहाँ जुनसँग सम्बन्धित व्यवसाय दर्ता जहाँ हुन्छ त्यो वर्गका कामदारहरूलाई त्यही दर्ता गराउन आवश्यक छ जस्तै ट्रेकिङको प्रदेशमा छ राफ्टिङको प्रदेशमा छ विविध कुराहरू प्रदेशमा छ त्यो वर्गका कामदारहरूलाई प्रदेशमै पठाउने व्यवस्था ठिक छ अहिले हामी कहाँ हिमालको आरोहण अनुमति पत्र केन्द्रीय सरकारको पर्यटन विभाग अन्तर्गत छ अब ती कामदारहरूलाई प्रदेशमा पठाउने हो भने त्यो प्रदेश सरकारले त्यो कामदारको वर्ग बुझ्दैन माउन्टेनमा काम गर्ने माउन्टेन उच्च पर्वतीय पर्यटनसँग रिलेटेड कामदारहरू पर्यटन विभागमा केन्द्रीय सरकार अन्तर्गतमै राख्नुपर्छ जुन पर्यटकीय गतिविधिको अनुमति पत्र जुन तहको सरकारले दिन्छ त्यहीँ राख्नुपर्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ
5: मेरो सरस्वती श्रेष्ठ अधिवक्ता सरस्वती श्रेष्ठ होमस्टेलाई लाइसेन्स दिने र होटेल व्यवसायलाई लाइसेन्स दिने एकै ठाउँबाट होस् कस्तो भन्दाखेरि होमस्टे एउटा स्थानीयमा दर्ता गरिसकेपछि प्रदेशमा पनि गर्नुपर्ने र त्यसबाट सँगै किन पर्मिसन लिएन भन्ने कुराहरू पनि आउँछ उहाँलाई चाहिँ होमस्टे सञ्चालन गरिराख्नु भएकोहरूलाई चाहिँ यो चाहिँ असहज बाटो पनि भएको छ यो होमस्टे अर्थात् होटेल व्यवसायलाई दर्ता गरिसकेपछि यो भ्याटमा दर्ता गर्ने करमा ट्याक्स दिने विभिन्न ठाउँमा ट्याक्स दिनुपर्ने अवस्था आएको छ जसले गर्दाखेरि व्यवसाय पर्यटन व्यवसायलाई एकदमै गाह्रो अवस्थामा रहेको छ एक ठाउँमा ट्याक्स दियो अर्कोमा ट्याक्स दियो तपाईँले पाउनुहुन्न यो व्यवसाय नवीकरण गर्नलाई पनि असहज भइरहेको छ एकद्वार प्रणालीबाट ट्याक्स दिने व्यवस्था होस् र दोस्रो कुरा लाइसेन्स लिने पनि एकतर्फबाट होस् जुन सँगैबाट लाइसेन्स पाएको छ भने उसले अरू ठाउँमा गरिराख्नु परेन त्यो सँगैकोलाई देखाउँदाखेरि प्राप्त भएको देखाउँदाखेरि राम्रो होस् रेगुलेटेड बडीज पनि अनिवार्य रूपमा गठन गर्नुपर्छ त्यो चाहिँ नि एन अन्तर्गत भयो त्यो रेगुलेटेड बडी गठन गरिसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि नियमावलीमा व्यवस्था गर्नुपर्छ भन्ने मैले यहाँ राखेँ
0: पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कार्यवाही प्रदेश कानूनले गर्ने व्यवस्था गरिनुपर्ने र उनीहरूको विवरण संघीय विभागमा राख्नुपर्ने माग एकातर्फ छ भने गाइड अर्थात पथ प्रदर्शकलाई आवश्यक तालिम र समय समयमा पेशागत क्षमता बढ़ाउन तालिमहरू सञ्चालन गरी आचार संहिता बनाएर एकरूपता कायम गर्नुपर्ने माग पनि छ।
1: अब भने पर्यटन विधेयकका बारेमा सरकारवालाको बुझाई र सुधारका लागि सुझाव सहितको छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
6: यहाँहरूलाई लागेको कुरा हजुरले आफ्नो कुरा राख्दाखेरि परिचय पनि दिनुभयो भने सजिलो हुनेवाला छ।
7: म विनायक शाह होटल संघ नेपालको अध्यक्ष। नेपाल पर्यटक आए पो यो ऐन कानून सबैले काम गर्न पाउँछ। पर्यटकले खोजे के हो त? हामी व्यवसायले खोजे के हो त? हामी व्यवसायले काम गरेर आफ्नो व्यवसाय अगाडि लान सक्छौँ भने अगाडि बढ्ने हो। दसवटा प्रावधान तोकेको छ अनि हामीले त्यो काम गर्दाखेरि हाम्रो सम्भवै हुँदैन। देशमा के देखिएको छ भने पर्यटन क्षेत्रमा फर्मल र इन्फर्मल सेक्टर, फर्मल नीति नियम कानून कर तिर्ने हामीहरू, इन्फर्मल सेक्टरमा घर घरमा जुन अहिले आवासका व्यवस्थाहरू, रेस्टुरेन्टका व्यवस्था धेरै भएको छ। अब हाम्रो काठमाडौँ पाटन भक्तपुरको स्क्वाडमा हेरौँ, उहाँ र हाम्रो कम्पिटिसन भइरहेछ। यो जुन ऐन बनिरहेछ, ऐन त हामीले पालना गर्छौं। अब ऐन पालना नगरेर पनि हाम्रो अब व्यवसाय गर्न सक्छौं। त्यसकारणले हामी होटल संघले के भनिरहेछ भने नो लाइसेन्स नो होटल हुनु पर्यो।
6: उहाँले उठाउनु भएको छ, उहाँलाई दिनु होला कृपया। अरू साथीहरू पनि यदि चाहनुहुन्छ भने
7: यसमा कुरा धेरै छ, हामी लेखेर दिन्छौँ।
6: धेरै धन्यवाद।
8: हरिप्रसाद मैनाली, म कानून क्षेत्रमा कार्यरत छु। संरक्षण गर्नका लागि क्वालिटेटिभ र नम्बरमा मात्रै पर्यटकहरू पठाउनु पर्छ कि जस्तो लाग्छ मलाई। जस्तो सगरमाथा चढ्नका लागि यतिजना भन्दा एक वर्षमा नपाउने, सगरमाथा चढ्नुभन्दा अगाडि नेपालका तीनटा हिमाल आरोहण गरे हुनुपर्ने भन्नु भने त तीनटा पनि चढे, सगरमाथा पनि चढ्न पायो नि। यस्ता कुराहरूको मापदण्ड बनाउनु पर्ला कि भन्ने एउटा लाग्छ। एडभान्सर सेफ्टी ल बनाउनु पर्ला एउटा कुरा होइन, अब यसैभित्र सम्भव छ कि अरू थप बनाउनु पर्छ। प्रकोपसँग, दैविक प्रकोपसँग सम्बन्धित हुने भएको कारणले अग्रिम केही सूचनाहरू पाए भने त्यसमा सेफ्टी त त्यसले पनि गर्ला होइन। त्यसकारण यी कुराहरूमा चाहिँ हामीले ध्यान दिने हिसाबले, यी प्रावधानहरूलाई ऐनमा राख्ने हिसाबले अगाडि बढाइयो भने यसको प्रभावकारिता बढ्ला भने।
9: मेरो नाम लाक्पा फुटी शेर्पा, म फेरि पनि भन्न चाहन्छु। म पाठन नेपाल च्याप्टरको एक्जिक्युटिभ कमिटी मेम्बर हो। पाठन नेपाल च्याप्टर भन्ने चाहिँ विश्वमा चाहिँ 90 संस्था, त्यसको चाहिँ ऊ हो र पासाङसँग सहायत। मैले चाहिँ विशेष गरेर चाहिँ यो महिलाहरूको लागि मोटिभेट गर्नुको लागि, महिलाहरूको लागि हिमालको लागि 50% रोयल्टी कम गरेर मोटिभेट गर्नु पर्यो। अनि जस्तो 5 लाख 3 लाख भन्छ नि, त्यसमा पनि महिलाहरूको लागि 50% 30% के डिस्काउन्ट गर्न सकिन्छ महिलाहरूको लागि चाहिँ त्यो व्यवस्था, किनभने समावेशिता भन्छ तर समावेशिता कहिले पनि आउँदैन कि, पुरुषहरूकै नाममा हुन्छ हरेक कुरा चाहिँ पुरुषकै, पुरुषले नै रोल गर्छ। तर काम गर्दाखेरि चाहिँ बिहान 6 बजीदेखि बेलुका 12 बजीसम्म काम गर्ने चाहिँ महिलाले गर्छ तर नाम चाहिँ पुरुषकै हुन्छ कि। त्यो कारणले गर्दाखेरि यो कुरामा चाहिँ महिलाहरूलाई मोटिभेट गर्नुको लागि चाहिँ यो एकदमै हुनुपर्छ भन्ने लाग्छ।
7: म सबभन्दा पहिले हेलो सम्वाद सांसदलाई धेरै धन्यवाद दिन चाहन्छु। यो छोटै समय भए पनि सबैलाई एकत्रित गराएर चाहिँ यो एउटा इन्टरेक्ट गर्ने मौका दिनुभयो। फुलगेल जी शेर्पा, अध्यक्ष नेपाल प्रबन्धन सङ्घ। 2035 सालको ऐनमा जे व्यवस्था छ त्यो ठ्याक्कै उपलब्धि राख्नु भयो। त्यति भयो भने नेपालको पर्वतीय पर्यटनको चाहिँ गम्भीर रूपमा विकास गर्नको निम्ति चाहिँ यसले विशेष भूमिका निर्वाह छ। र त्यसको लागि हामीले चाहिँ यो 3 महलले पनि कार पाएका छौँ, यो बुझाइसकेका छौँ।
6: मानिसजीले हात उठाउनु भएको छ केही, किनभने तपाईँ विधायन व्यवस्थापन समितिमा बसेर खास के भएको मानिसज्यू? एक मिनटभित्र आफ्नो कुरा राख्न म राजेन्द्र लक्ष्मीज्यूलाई हार्दिक अनुरोध गर्छु।
10: म लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छु, म राजेन्द्र लक्ष्मी गैरे। यो उहाँले भनेको कुरामा चाहिँ उत्पत्ति हुँदा 2081 नै हो र यो पारित हुँदा 2082 बनाएर हामीले पारित गरेर राष्ट्रिय सभाबाट पठाएका छौँ। सम्भवतः राष्ट्रिय सभाबाट पारित भएको नै त्यहाँ अब टेबल हुन्छ होला, त्यहाँबाट चाहिँ छलफल हुन्छ होला भन्ने मलाई लाग्छ।
11: म सुनाम गेलजी शेर्पा, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ तानको महासचिव र आदिवासी जनजाति पर्यटन महासंघको अध्यक्ष भएकोले नेपालको पर्यटन विशेष गरेर माउन्टेन हिमाल चढ्ने कार्य 100% आदिवासी जनजातिहरूको भूभागमा पर्छ। ट्रेकिङको 80% भूभाग आदिवासी जनजातिको थाकथलोमा पर्छ। पर्यटन कानूनमा हामीले संशोधन गर्दाखेरि धेरै कुरा उठान। हामी चितवन र काठमाडौँलाई टार्गेट गरेर पर्यटनको कानून बनाउँदैछौ या त्यो 3,350 मिटर भन्दा माथिका आदिवासी जनजातिहरूको थाकथलोलाई, जुन आज क्लाइमेट चेन्जले गर्दाखेरि धेरै बस्तीहरू उजाड भएका छन् र त्यसबाट बसाइ सरेको अवस्था छ, रोजगारको सिलसिलामा शिक्षित व्यक्तिहरू विदेशी क्रम बढ़िरहेका छन् भने त्यो ठाउँको क्षेत्रलाई सम्बन्धित व्यक्ति विज्ञहरूको अनुसन्धानमा मात्रै पर्यटनको कानुनहरू परिमार्जन गरोस् र संशोधन गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु। धन्यवाद।
6: हजुर, के उहाँले उठाउनु भएको छ, छोटकरीमा राखिदिनुहोस्।
8: म चोडामडी पौडेल होमस्टे महासंघबाट प्रतिनिधित्व गर्छु। संघीय सरकारले एउटा खालको चाहिँ 2067 चाहिँ परिणत गरेर अहिले अब 83 लागिसकेको छ, त्यो तयारी अवस्थामा छ जस्तो लाग्छ। त्यसको आधार बनायो भने होमस्टेको छुट्टै किसिमको नै हुन्छ।
6: तपाईँहरूको होमस्टेलाई अहिलेको पर्यटन विधेयकले सम्बोधन गरे नगरेको कति पाइएको नपाइएको त्यो
8: थोरै शब्द मात्रै आएको छ, तर हामीलाई चित्तबुद्ध चाहिँ भएको छैन। जस्तै होमस्टेको पनि वर्गीकरण पनि आवश्यक छ, लगानीको आधारमा भयो भने त्यो सजिलो हुन्छ जस्तो लाग्छ। त्यसपछि चाहिँ हामीले जुन होमस्टेलाई अहिले चाहिँ हामीले के सोच गरेका छौँ भने हाम्रो नजिकैका छिमेकी राष्ट्रहरू चाहिँ 1% मात्रै नेपालमा घुम्न आयो भने हामी प्रत्येक गाउँहरू प्रत्येक घरहरू हाम्रो होमस्टेमय अथवा पर्यटनमय हुन्छन्। नेचर कल्चर र एडभेन्चरको जुन कुराहरू जोडिएको छ त्यसले गर्दाखेरि चाहिँ हामीले यो पर्यटन क्षेत्रलाई साँच्चैकै नेपालमा एउटा खालको चाहिँ विश्वले चिन्ने खालको चाहिँ पर्यटनको रूपमा अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ। धन्यवाद।
6: अर्को कोही हुनुहुन्छ?
12: म हस्पिटालिटी सेक्टरबाट विधेयकको 31-4 हामीले 4 र 5 तारिक होटल र कसिनोको जुन अनिवार्य 10% सियर लिनुपर्ने भन्नेले चाहिँ यो एकदम बाँधेको विषय थियो। केही सुनवाई भएको छ, यसको सुनिश्चितताको लागि फरक फरक एन्टिटी हो भन्ने विश्लेषण राख्न चाहन्छु। त्यसै गरी परिषद 5 को 44 धेरै विषय आएका छन्, गास्ट्रोनोमी टुरिज्म, अहिले आएको डिजिटल नोभ्याट र यो रेम्बो टुरिज्म जस्ता विषयहरूलाई पनि अलि राख्नुपर्छ। परिषद 47 पर्यटन विकास निर्देशक समिति छ, त्यसको झर नम्बर कि हटाउने कि यमै मिलान गरिदिने, किनभने धेरै एसोसिएसन हुँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ। राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगलाई हेर्ने दृष्टिकोण उत्पादनमूलक उद्योग सरह होस्, हामीले उत्पादनमा ज्यादै ठूलो कन्ट्रिब्युसन गर्छौं, त्यो भयो भने इन्भेस्टमेन्ट र लगानी पनि आउँछ भन्ने राखेर दुईटा अन्तिममा कुरा राख्दै म विदा हुन चाहन्छु। यसमा नयाँ थप्नै पर्ने विषय, कोविड पार गर्यौं हामीले, साना इन्टरनेशनल सक आउँदा पनि हामी अत्यन्त प्रभावित हुन्छौं। अहिलेमै हामीले के माग गर्छौं, पर्यटन उद्योगको लागि एउटा संकट व्यवस्थापन कोष होस् भन्नु भने श्रमिकहरूको अलिकति यो उद्योगतर्फ ओरिएन्टेशन बढी हुन्छ।
13: म युविका भण्डारी, महासचिव, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाबाट। यो प्रोग्राम अर्गनाइज गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। परराष्ट्रदेखि लिएर हरेक कुराको चाहिँ इम्प्याक्ट पर्ने सेक्टर हो यो। सिम्पल एउटा आयटा जस्तो एउटा हामीले इन्टरनेसनल संस्थासँग काम गर्दाखेरि यहाँको टिकटिङ एजेन्ट्सहरूको चाहिँ कहिले पनि सेफ गार्डिङहरू हुँदैन। हामीहरूलाई उहाँले 10% पेनाल्टी लिनुहुन्छ भने क्यानाडा जस्तो ठाउँहरूमा 1%, 2% पनि लिन सक्नु हुँदैन। किन भन्दाखेरि हामीहरूको संयन्त्रहरू चाहिँ हामीले कमजोर, आफ्नो प्राइभेट सेक्टरलाई हामीले डिफेन्ड गर्न नसकेको परिपाटी छ। अन्तखेरि त्यस्तो कुराहरू पनि यदि कुनै फरेन एन्टाइटी चाहिँ नेपालमा काम गरिरहेछ भने उनीहरूले यहाँको चाहिँ सिटिजन्सको र कम्पनीको लागि चाहिँ उनीहरूको एक्सनले असर कस्तो नेगेटिभ असर पर्छ कि पर्दैन भने त्यो पनि विधेयकमा आओस्, किनभने हामी त्यो मात्र। अर्को एउटा लास्ट एउटा चाहिँ हामीहरूको यो सबै यहाँ टुरिज्म बोर्डसँग पनि सबैले के भन्छ काम गरेन भन्छ, तर किन काम भइरहेको छैन त भन्दाखेरि चाहिँ हामीहरूको प्रोक्योरमेन्ट ल, हामी सर्भिस इन्डस्ट्री हो जसले चाहिँ इन्टरनेसनल सेक्टर्सहरूसँग चाहिँ हामीहरू कम्पिटिसनमा जान्छौँ। त्यो कम्पिटिसनमा जाँदाखेरि चाहिँ अहिलेको प्रोक्योरमेन्ट ल यो सर्भिस इन्डस्ट्रीलाई सुटेबल छ कि छैन हाम्रो माननीयज्यूहरूले पनि एकचोटि हेरिदिनु होला। सुटेबल किन देख्दिनँ भन्दाखेरि यहाँ धेरैजना हाम्रो अग्रजहरू भन्नु बीबीसीले चाहिँ हामीसँग टेन्डर राख्न आउँदैन उनीहरूको प्रमोसन गर्दाखेरि, त्यो सिचुएसनलाई कसरी ह्यान्डल गर्ने त? आरए किन ग्राउन्डेड हुन्छ त नेपाल एयरलाइन्स ग्राउन्डेड हुनमा उहाँलाई पनि त्यो झन्झटिलो एउटा प्रोक्योरमेन्टको एउटा जुन एउटा भिसियस साइकल बनाएको छ त्यसले गर्दाखेरि हामी अपरेसनमा नै आउन सकेको छैन। र हामी यो सबै हस्पिटालिटी इन्डस्ट्रीहरू चाहिँ त्यसरी नै हामी भएको छ भन्दाखेरि गभर्मेन्टले एकचोटि सर्भिस इन्डस्ट्री जुन चाहिँ इन्टरनेसनली कम्पिटिसनमा जानुपर्छ त्यसको लागि प्रोक्योरमेन्टको नै एउटा सिस्टम नै डिफ्रेन्ट बनाउने हो कि त्यो पनि एकचोटि सोच्नु पर्ने रहेछ।
6: हामी यहाँ तपाईँहरूले दिएको सुझाव सबै रेकर्ड गरेर सुन्छौँ, सुनेर हाम्रो तर्फबाट हाम्रो निष्कर्ष के आयो भन्ने कुरा त्यो निष्कर्ष हामी संसदीय समिति माननीय सभापतिज्यू लगायत अरू माननीयज्यूहरूलाई हामी भेटेर त्यो खालको हाम्रो निष्कर्ष के रह्यो त कार्यक्रमको भन्ने बारेमा हुन्छ। त्यसकारण तपाईँहरूले यदि लिखित ल्याउनु भएको छ भने लिखित पनि दिन सक्नुहुन्छ, कहिलेकाहीँ हतारमा भएको होला तपाईँले भोलि पनि पर्सि पनि हामीले दिन सक्नुहुन्छ।
14: म हिक्मत सिंह आयर, नेपाल पर्यटन बोर्डको म निमित्त कार्यकारी प्रमुखको रूपमा कार्यरत छु। आज सबै कुराहरू एउटा सर्ट मिटिङमा भए तापनि सबै कुरा आएका छन्। मलाई लाग्छ यी कुरालाई सम्बोधन गरेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ। एनएमएको बारेमा, एनएमएका कुराहरूमा, एनएमएको जो एक्जिस्टेन्सकै बारेमा कुरा राखिएको छ त्यसलाई सम्बोधन गरिदिनु पर्ला जस्तो लाग्छ। थप कुनै

0: त्यो गर्दाखेरि त्यहाँका हुने कार्यक्रममा खरिदका कार्यक्रम खरिदको जो जुन प्रकारको समस्याहरू छ मलाई लाग्छ त्यो त्यसलाई पनि एड्रेस गर्नु पर्ला. हामी लिखितमै दिन्छौँ भन्दै सम्पूर्णलाई म धन्यवाद पनि दिन चाहन्छु.
1: धन्यवाद. त्यो माइक चाहिँ कृपया यतातिर ल्याइदिनु होला. महानिर्देशकज्यूको छोटो सुनेपछि अब सभापतिज्यूको पनि कुरा सुन.
2: प्रदेश सभाको यस सम्मानित समितिमा यसमा थप छलफल हुन्छ र अझै यसमा चाहिँ हामीले सुधार गर्नुपर्ने विषयहरू यसलाई थप गुणात्मक रूपले अगाडि बढाउनु पर्ने विषयहरूमा हामी चाहिँ त अब यो सिस्टमकै हिसाबले राष्ट्रिय सभा अन्तर्गतको समितिमा हामीले छलफल गरेर धेरै सुधारहरू गरेका छौं. तथापि यसमा थप यसलाई चाहिँ परिमार्जित गर्नुपर्ने परिष्कृत गर्नुपर्ने विषयहरूमा हामी अब प्रणालीमै आबद्ध भएको हिसाबले समितिमा हामी पुनः छलफल गर्ने नै छौं. यहाँ आएका सुझावहरूलाई हामीले चाहिँ सिरियसली नोट गरेका छौं र यसलाई चाहिँ सम्बोधन गर्नलाई हामी विभाग मन्त्रालय तर्फबाट अगाडि लानेछौँ.
1: हजुरहरूले कति गर्नु भएको छ, अब के गर्न बाँकी छ त यो समितिमा? विधायन समितिको सदस्य राजेन्द्र लक्ष्मी गैरे.
3: हस्, यहाँहरूलाई धन्यवाद. फेरि दोहोऱ्याइरहनु परेन. यो विधान समितिमा निर्देशक सरले पनि भन्नुभयो र हाम्रो पूर्व अध्यक्षले पनि भन्नुभएको छ, उहाँहरू सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं. यहाँहरूले भने जस्तो यो प्रदेशमा संघमा स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं. अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणस्वरले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त. त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं. र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो. सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ. नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं. वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले. महँगो त पर्छ, सगरमाथाको ताल फुटे कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ. कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ.
1: मान्यज्यूहरू मध्ये गणेश बहादुर विश्वकर्माज्यूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
4: विजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो. त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन. हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ. त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो, दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त. यसको क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला सैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ. राज्यले त्यही ढंगले हेर्छ. समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तीन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
1: धन्यवाद. मान्य जनकगिरीज्यू, थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ, थप्न चाहनुहुन्छ भने?
4: सुदूरपश्चिममा त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ, होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
1: धन्यवाद. मान्य जनकगिरीज्यू, थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ, थप्न चाहनुहुन्छ भने?
5: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन

0: आयोजना गरेको कार्यक्रममा अब समितिमा केस्रा केस्रा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खत्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
1: तपाईँले भूमिका खेल्नुभयो
0: यसका लागि धन्यवाद। तपाईँहरूले यो अर्गनाइज गर्नुभयो सहभागी हुने अवसर दिनुभयो यसका लागि
1: धेरै धन्यवाद। मान्य साथी बा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
2: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चिज हो। त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोविडको समस्या मलाई थाहा छ भूकम्पको समस्या भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू नै हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
3: नमस्कार सबैजनालाई म सुनिमा उदास आले अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
4: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो संसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ। यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँ कुरा हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ। प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ्स के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
5: पर्यटन विधेयकका बारेमा भएको छलफलमा भाग लिँदै सरकारवाला निकायका प्रतिनिधिले दिएका सुझाव समेटेर पूर्णता दिन माग गरेका छन्। कानूनी दृष्टिले यो विधेयक कस्तो देखिन्छ? समीक्षा सहितको टिप्पणी राख्दै हुनुहुन्छ अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ।
6: संघ प्रदेश र स्थानीय तहमा दर्ता कायम हुने व्यवसायको लगानीको आधारमा स्तर निर्धारण गर्ने व्यवस्था गरिँदा राम्रो हुने, होटलको मात्र स्तर निर्धारण होइन अन्य व्यवसायलाई समेत लगानीको मात्रा र गुणस्तरलाई ध्यानमा राखेर राज्यको कुन तहले नियमन गर्ने भन्ने परिपाटीको विकासले एकातिर व्यवसायीलाई प्रोत्साहन हुने र अर्कोतिर अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार भए व्यवसायको प्रवर्धन हुने। मैले यसमा के निवेदन गर्न खोजेको भने अब यो 5 लाखमा पनि पर्यटन व्यवसाय दर्ता गर्न सकिन्छ, 2 लाखमा पनि गर्न सकिन्छ, अब 1 लाखमा पनि गर्न सकिन्छ होइन। अब यो 1 लाखमा गर्नेलाई पनि विभागले हेर्ने हो कि अथवा त्यो चाहिँ स्थानीय तहको वडालाई दिने हो कि त्यो अनुमति, अथवा 1 लाखसम्मको चाहिँ वडालाई दिने, त्योभन्दा माथिको प्रदेशले हेर्ने, त्योभन्दा माथिको चाहिँ विभागले हेर्ने भन्ने हो कि यहाँ चाहिँ अहिले 3 तारा भन्दा मुनिको होटल चाहिँ प्रदेशले हेर्ने भन्ने चाहिँ आएको छ। मेरो चाहिँ यसमा चाहिँ अझै पनि के हो भने 3 तारा भन्दा पनि लगानीका आधारका आधारमा चाहिँ विभागले हेर्ने कि अथवा के गर्ने भन्ने विषय चाहिँ अलिकति छलफल होस् कि भन्ने मेरो। ट्रेकिङ ट्राभल एजेन्सी जस्ता साना पुँजीमा रेजिस्ट्रेसन हुने तर कारोबारको मात्रामा व्यापक रहेको सन्दर्भमा त्यस्ता कारोबारलाई सुरक्षित व्यवस्थित र प्रोत्साहित कसरी गर्न सकिन्छ सोतर्फ समेत कानूनमा व्यवस्था हुन आवश्यक देखिन्छ। यस्ता प्रकृतिको व्यवसायमा व्यवसायको परिणामलाई तोक्न नसकिने भएकोले कुनै समयमा पर्यटकले धोका पाउने परिस्थिति परेमा इजाजत दिने निकायले दायित्व वहन गर्ने कि नगर्ने भन्ने प्रश्नहरू उठ्न नसक्ने भएकोले कानूनमा व्यवस्था गरेर उपयुक्त हुने। यो चाहिँ भन्न खोजे के भने अब 5 लाख रुपियाँ धरोटी राखेपछि र 2 लाख रुपियाँ लिगल खर्च गरेपछि एउटा ट्राभल ट्रेकिङ लोन छ, यो व्यवसाय गर्नेको सीमा छैन। 20 जना मान्छेलाई म एभरेस्ट चढाउँछु भनेर कोही साथीले लिएर आउनुभयो भनेदेखि उसले 50-60 हजार डलरका दरले उठाएको हुन्छ पैसा। अब त्यो साथी चाहिँ अब साथीहरूलाई असर नपरोस् भविष्यमा हुन सक्छ भन्ने कुरा हो। कोही साथी चाहिँ त्यो 20 जनाको पैसा बोकेर भाग्यो भने के गर्ने? त्यो पर्यटकको जिम्मेवारी विभागले लिने कि नलिने, इजाजत दिने निकायले लिने कि नलिने, यो विषय गम्भीर विषय हुन्छ। कैलाश आरोहण गराउन जाने साथीहरूले पनि कम्तीमा 2 लाख रुपियाँ इन्डियन करेन्सी लिएको हुन्छ होइन, 2 लाखका दरले 100 जनाको पैसा लिएर चाहिँ त्यो तातो पानी दिएर भाग्ने भने के गर्ने? यस्ता विषयहरू चाहिँ हामीले कानूनमा अहिले नै व्यवस्था गर्न सक्यौँ भने त्यो व्यवस्थित र नियमित हुन्छ भन्ने लाग्छ। पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कारवाही प्रदेश कानूनले, अब प्रदेश हरेक प्रदेशका गाइडहरूको इजाजत चाहिँ प्रदेशहरूले दिने व्यवस्था गरिनुपर्छ, त्यो ठिक छ, त्यो अहिलेको विधान संशोधनबाट पनि त्यही आएको छ। तर उनीहरूको लगतको संघीय विभागमा समेत राख्नुपर्छ र गाइडहरूलाई आवश्यक तालिम र समय समय पेसागत अभिवृद्धिको तालिमहरू सञ्चालन गरी आचार संहिताको विकास गरी एकरूपता कायम गरिन आवश्यक छ। साथै एक प्रदेशमा दर्ता भएका गाइड ट्राभल ट्रेकिङ र राफ्टिङ जस्ता व्यवसायलाई अर्को प्रदेशले समेत मान्यता दिन आवश्यक छ, जुन कुरा संघीय पर्यटन ऐनमा समावेश हुन आवश्यक। यो यदि संघीय पर्यटन ऐनमा यो व्यवस्था कायम भएन भने गण्डकी प्रदेशमा दर्ता भएको ट्राभल एजेन्सीलाई भोलि बागमती प्रदेशमा काम गर्न पाउँदैनौ भनेर कसैले रोकिदियो भनेदेखि यहाँ समस्या। बागमतीमा प्रदेशमा दर्ता गरेको राफ्टिङ एजेन्सीले कर्णालीमा गएर राफ्टिङ गर्न पाओस्, इजिली पाओस् भन्ने चाहिँ मेरो निवेदन गराइ। यो चाहिँ संघीय कानूनले व्यवस्था गरोस्। पेश भएको र राष्ट्रिय सभाबाट आएको विषयमा पनि कुनै गम्भीर विषय सजाय गरेर जरिमानाको साथसाथै कैदको हद तोकिन आवश्यक हुन्छ। विधेयकमा उल्लेख भएको सजाय तोक्दा कम्पनी फर्मलाई निलम्बन गर्ने भन्ने उल्लेख छ, कम्पनीको व्यवसायलाई निलम्बन गर्न भन्दा उचित कारवाही र जरिमाना तोकिँदा उपयुक्त हुने। यसमा मेरो भन्न खोजेको चाहिँ मैले राख्न खोजेको निवेदन गर्न खोजेको चाहिँ के भने कुनै कुनै सानो तिनो विषय छ, कैदको सजाय छैन, जरिमानाको मात्रै छ। एउटा कुनै गाइडले गाइडसँग पैसा नहुन पनि सक्छ, कानून गैर कानूनी काम गर्यो, पर्यटकलाई हार्म हुने काम गर्यो भने उसलाई चाहिँ जरिमाना तिर्न सक्ने स्थिति पनि उसमा रहन्छ, 10 हजार पनि निकाल्न सक्ने स्थिति रहन्छ भने 10 हजार वा 15 दिन कैद भन्यो भने 15 दिन जेल बसेर नि उसले सजाय भोगेर पनि आफ्नो कानूनलाई मान्ने हुन सक्छ, कैदको पनि हद तोकिन आवश्यक छ। त्यस्तै अब यो कतिपय सन्दर्भमा चाहिँ के छ भने अब यो कानूनको उल्लङ्घन गर्यो भने चाहिँ त्यो फर्म र कम्पनीलाई नै बन्द गरिदिने, 3 वर्ष कारोबार गर्न नदिने भन्ने व्यवस्थाहरू राखिएको छ। त्यो अब चाहिँ नराखौँ त्यसो हो, किनभने उचित र कानून बमोजिमको कारवाहीहरू गरौँ, जरिमाना तोकौँ तर कम्पनी नै बन्द गरेर उसको उसले लाइभलीहुड उसले बाँच्न पर्ने जुन आधारहरूलाई नै किल गर्ने काम भन्नु सिद्ध्याउने काम चाहिँ कानूनले नगरौं भन्ने मेरो निवेदन गराइयो, त्यो अलिकति ध्यान जान्छ भन्ने मलाई लाग्छ।
7: पर्यटन विधेयक 2081 बारेमा सरकारवाला बीचको छलफल, विधेयकको समीक्षा तथा पर्वतारोहणमा संलग्न हुँदै आएका व्यक्तिहरूको विचार तथा सुझाव प्रस्तुत गर्दा गर्दै आजलाई कार्यक्रम हिलो सांसदबाट विदा हुने बेला भएको छ।
5: पर्यटन विधेयक 2081 बारेमा केन्द्रित छलफल सहितको कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला। हामी सम्बोधनको प्रयास गर्नेछौ। साझा खबर एट जीमेलमा ईमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
7: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
9: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
10: आई गई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
11: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
10: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
11: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क गरे।
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
5: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
8: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
7: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
8: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
7: अब त म ढुक्क।
9: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
8: मोबाइल नम्बर 98-48-51-43-26। जमरापारी, टिकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
3: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
2: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
2: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
2: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
2: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
2: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
2: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
4: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
5: मैनै जाइँ, उहाँ आफ्न अनुहार बिगारके घरसे बाहर नै निकर्थु।
4: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, यी पत्रिकामे लिखल बा मनिष मेडिकलमे अब छाला सम्बन्धी समस्या रहल बिरामी हुकन बढिया डाक्टर होइसे उपचार हुइ त वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुइ जाइ।
5: ए हो दादु, अपन अनुहार बिगारके परेशान रहू, तब तुमै अबही जाइम।
6: याद गर्बी, मनिष मेडिकल हल टीकापुरमा प्रत्येक महिनाके दोस्रो शनिबार काठमाडौँको वरिष्ठ छाला, यौन, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठिक नै हुइल घाउ, खटिरा ओ यौन दुर्बलता उपचार होइती रहल बा।
7: सम्पर्क मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नम्बर 98-600-71-024 ओ 98-046-77-417।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने

0: कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: सहारा हेल्थ इन्स्योरेन्स
0: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
0: ई सेवा सबै सधैँ सँगै
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
3: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
4: जनरल फिजिसियन विशेषज्ञ सेवा
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
4: रोग सेवा
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
4: र सिटी स्क्यान सेवा
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा इसिजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बिमा सेवा सुरक्षित गर्भपतन सिएसी सेवा
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
4: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
4: सब परीक्षण सेवा सर्पदंशको उपचार
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
4: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
3: पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: ओहो मुसा कुदिरा चाहिँ हेर्नु त
5: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
4: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
5: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
4: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
5: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
4: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डी फोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: आई बुढल्ला सुन्टो कि नै वा नन्डे भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनी ना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ
3: तुहार बाटा अस्तर तुहार रामपुरान दिदी ये नहीं सामुएल ज्वेलर्स में से गहना बना कांसे के कतरा सुगर बना कर लबाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाई कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 9864141208 और 9846939261।
5: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ट्ज़।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
8: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814680204।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्फिल्मा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्फिल्मा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: सामाजिक सञ्जालमा गाली धम्की फोटो भिडियो दुरुपयोग नक्कली आईडी बनाएर हैरानी यी सबै महिला हिंसा हुन्
5: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो यस्तो भएमा स्क्रिनसट राखौं प्रमाण सुरक्षित गरौं
4: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं
5: सम्मानित व्यवहार गरौं हिंसा मुक्त डिजिटल समाज बनाऊ सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-6673 र 98-1468-0204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सासानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जेठ 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो त जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मंगलसूत्र बन माथि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल
3: टिकापुर कैलाली,
6: सम्पर्क मोबाइल नम्बर 9870-10672।
4: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर
5: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
4: ससानो कुरामा तनाव हुने,
5: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
4: कुलटमा लाग्ने,
5: छटपटी हुने,
4: मुटु धेरै ढुकढुक हुने,
5: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
4: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गइलिनुहोस् एनसेल नेपालकै लागि
4: के तपाईलाई थाहा भयो
5: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ
4: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कारवाही हुन्छ
5: सार्वजनिक संस्था वा स्थलमा सञ्चालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ
4: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ
5: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई गर्भवतीलाई शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ
4: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ क्यान्सर हुन सक्छ
5: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ
6: सुर्तीजन्य पदार्थ होइन स्वास्थ्य रोजौं
7: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश

0: मैले त अब विदेश जाने सोचिसके।
1: सुख दुख त्यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हो।

0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली।
1: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
3: यही जे 23 गते शनिबारका दिन
2: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
3: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
2: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सर
1: आऊ आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषय असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: बाबु ए बाबु काल मनिष मेडिकल में जाइस तो
7: मैं नहीं जाइस वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
6: उहे मारे तो तू हिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
7: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तू मैं अब भी जाए
8: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाउ खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा
9: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नंबर 98600 71024 98046 77417।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक
0: गणित,
2: ऐच्छिक
0: लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना शुरू जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
2: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सञ्चालन गराइनेछ।
0: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
2: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
0: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
2: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
0: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
2: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
0: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
2: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
0: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
2: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
0: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
2: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
0: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
2: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
0: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
2: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
0: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
2: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: घर परिवारलाई सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनास कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो
4: होइन चाइनिजो माइलो
5: के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: बा आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारेकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार धिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिका लागि त सामुएल ज्वेलर्स बनाएको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, हो त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
4: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर

0: 98017106772। स्वास्थ्यका लागि पानी।
1: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरे। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते। समय दिउँसो 2 बजे। स्थान सुवर्णपुर स्थित कृषि भवन। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
2: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकाद्वारा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता। टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा संघ र प्रदेश संसदका पदाधिकारी सहभागी हुने। र आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने। अब मध्याह्न खबर विस्तारमा। कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 18 गाउँसभाको बिहिबार बसेको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। गाउँपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकाको विद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाई उपलब्धि र टिकाउ दर अभिवृद्धि गरिने र दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति एवं आवश्यक शैक्षिक सहयोग उपलब्ध गराइने नीति लिएको छ। शिक्षाको गुणस्तर र सिकाई उपलब्धि सुधारका लागि नतिजा विश्लेषण, निरन्तर विद्यार्थी मूल्यांकन, प्रगति समीक्षा तथा आधारभूत कक्षा 8 र माध्यमिक शिक्षा परीक्षा कक्षा 10 लक्षित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिकालाई आर्थिक वर्ष 2084-85 भित्र पोषण मैत्री पालिका घोषणा गरिने, गाउँपालिकामा 1500 अस्पताल स्थापनाका लागि पहल गरिने, विभिन्न रोगका स्क्रीनिङ शिविर सञ्चालन गरिने, सिकल सेल प्रभावितको निशुल्क बीमा कार्यक्रमलाई निरन्तरता दिने पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने, लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणामा काम गर्ने, मुक्त कमलरीको उत्थानका लागि आवश्यक पहल गर्ने नीति लिइएको छ। एक घर एक धारा तथा स्वच्छ खानेपानीको अवधारणामा काम गर्ने, सामाजिक सुरक्षा तथा पंजीकरणलाई प्रभावकारी बनाइने, अति विपन्न तथा असहाय परिवारका कुनै सदस्यको मृत्यु हुन गएमा सामाजिक सहायता प्रवर्धन गर्न घरभेट कार्यक्रम सञ्चालन गर्ने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रमलाई निरन्तरता दिने, बाली बीमा कार्यक्रम लागू गर्ने, कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने, प्रांगारिक तथा जैविक मलको प्रयोगमा अनुदानको व्यवस्था गरिने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ। माघमा आधारित पशुपन्छी पालन तालिमको आयोजना गरिने, पशुपन्छीको खोप कार्यक्रमलाई निरन्तरता दिने, निशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमलाई सञ्चालन गरिने नीति पनि गाउँपालिकाले लिएको छ। सहकारी संघ संस्थालाई क्षमता अभिवृद्धिमा विशेष जोड़ दिने, सहकारी संस्था दर्ता, नियमन, मर्जर, खारेजी र अनुगमन कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकाभित्र रहेका होमस्टेलाई प्रवर्धन गरिने, स्थानीय मौलिक संस्कृति, वेशभूषा, खानपान, हस्तकला, लोककला तथा सांस्कृतिक प्रस्तुतिकरण मार्फत आन्तरिक र बाहिर पर्यटन प्रवर्धन गरिनेछ। विपद जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिने, मौसम पूर्वानुमानमा आधारित पूर्व कार्य तथा समुदायमा आधारित विपद पूर्व तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पूर्वाधार विकासतर्फ गाउँपालिकाको प्रशासनिक भवनको निर्माणका लागि आवश्यक बजेटको प्रवर्धन गरिने, केही ओडाका भवन निर्माण तथा मरमतका लागि पहल गरिने, गाउँपालिकामा सञ्चालन भइरहेका अधुरा तथा कर्मागत आयोजनाहरूलाई समयमै सम्पन्न गर्न बजेटको प्रवर्धन गरिने नीति पनि गाउँपालिकाले लिएको छ। गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि केही गाउँसभाका सदस्यहरूले आआफ्ना विचारहरू राख्नु भएको छ। सभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि राखेका धारणामा छलफल भएपछि गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट ध्वनि मतका आधारमा स्वीकृत भएको छ। गाउँसभाको दोस्रो बैठक आउँदो असार 5 गते दिउँसो 1 बजे बस्ने गरी पहिलो बैठक सकिएको छ। विश्व वातावरण दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। वातावरण विभागले विभिन्न सरकारी निकाय विकास साझेदार वातावरणविद तथा सरकारवाला कार्यक्रममा उपस्थित हुने जनाएको छ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुन सक्नेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाड़ी भेगमा साधारणतया बदली रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेश कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई स्थानमा पनि वर्षाको सम्भावना छ। यसैगरी मधेश र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ। मध्याह खबरमा टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर व्यवस्थापिका सम्मेलन हुँदै लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाड़ीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सुतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को बजेट संघीय सरकारको बजेटले समेट्न नसकेका कामहरू, संविधान्त प्रदेश सरकारको दायित्वका कामहरू र केही नवीन योजनाहरू सञ्चालन गरेर रोजगारी सिर्जना र समृद्ध प्रदेश बनाउन सहयोग पुग्ने काम गर्नुपर्ने यहाँका नागरिकको अपेक्षा देखिएको छ। अर्थशास्त्री सह प्राध्यापक डाक्टर केशर बहादुर कुँवरले कृषि र पर्यटनमा रोजगारी वृद्धि गर्ने, प्रतिफल देखिने, युवाको विदेश पलायन रोक्न सकिने योजनाहरूमा बजेट लगानी गर्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक डाक्टर नाथुराम चौधरीले पनि प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर युवालाई तत्काल रोजगारी दिन सकिने विषयमा लगानी गर्नुपर्ने बताउनुभयो। टीकापुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष झपट बहादुर सोडारीले प्रदेश सरकारले टीकापुर अस्पताललाई 100 शैयाको बनाउने नीति घोषणा गरिसकेकाले तद अनुरूपमा संगठन सर्वेक्षण गरी जनशक्ति र पूर्वाधार विकास गरी विशिष्टीकृत सेवा दिनुपर्ने बताउनुभयो। उद्यमी व्यवसायीहरू अबको लगानी वितरणमुखी भन्दा नतिजामुखी हुनुपर्ने बताउँछन्। केरा उत्पादक किसान दिपेन्द्र चौधरीले बजेट वितरणमुखी भन्दा क्षेत्रगत र वस्तुगत रूपमा विशिष्टीकरण हुनुपर्ने बताउनुभयो। कृषि पर्यटन व्यवसायी कालो हमालले पर्यटनका पोइन्ट टू पोइन्ट पर्यटकीय क्षेत्र विकास गर्न सके सुदूरपश्चिमले पर्यटन व्यवसायबाट सहजै फाइदा लिन सक्ने बताउनुभयो। प्रदेश सभाका पूर्व सदस्य उमादेवी वादीले संघको विनियोजनले निराश बनाएको क्षेत्रलाई पूर्ति हुने गरी प्रदेश बजेटबाट आउनुपर्ने बताउनुभयो। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख बलिराम चौधरीले संघको दृष्टि र प्राथमिकतामा नपरेको अत्यावश्यक आयोजना प्रदेशबाटै हुने अपेक्षा गरेको बताउनुभयो। कैलालीको टीकापुरमा अन्तर्व्यवस्थापिका सम्मेलन हुने भएको छ। अन्तर्व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुन लागेको सम्मेलन यही 23 जेठमा उद्घाटन हुनेछ। सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष साथै प्रदेशका सभामुख, उपसभामुख, संघ र प्रदेश संसदका सचिवालय लगायतको सहभागिता रहनेछ। जेठ 24 गते घोषणा पत्र जारी गरेर सम्मेलन समापन गर्ने गरी कार्यक्रम तय गरिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यो सम्मेलन हुन लागेको हो। सम्मेलनमा कानून निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसदका कठिनाई लगायत विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदान प्रदान गरिने सभामुख भण्डारीले बताउनुभयो। सम्मेलनबारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा सभामुख भण्डारीले मूलत कानून निर्माण तथा सभालाई कसरी अझ व्यवस्थित मर्यादित ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने छलफल केन्द्रित रहने बताउनुभयो। कुशल भुर्तेलले लगातार दोस्रो शतक बनाएपछि नेपालले एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगितामा बिहिबार मलेसियालाई 167 रनले पराजित गरेको छ। सिंगापुरमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह ए को विजेता बनेको हो। कुशलले 126 रन बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाई 275 रन बनाएको थियो। जवाफमा आएको मलेसियाले 9 विकेट गुमाई 108 रन मात्र बनाउन सक्यो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिकाद्वारा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक, अधिकांश पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता। टीकापुरमा यही जेठ 23 र 24 गते अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै सम्मेलनमा संघ र प्रदेश संसदका पदाधिकारीहरू सहभागी हुने। र आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नाकुल मगर पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली के

0: आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन चाहिँ ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छन्।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तहसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सबघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: आई बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनी ना पट्टा नि पैना त
8: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
7: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कतरा सुघर बनाका आन्ला बाटी
8: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर। प्रोप्राइटर तेहरी सिंह सुनार।
7: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 98684141208 ओ 98486 39261।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
3: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो
5: दाई? यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र।
5: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एनसेल एप मगाइलिनुहोस्। एनसेल, नेपालकै लागि।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423159। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।
2: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक सक्कु जाने सहयोग गरी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगीय कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
4: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, स्वतीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
3: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: रजनी, वहाँ 62 नम्बर लट्ठी बा देखाउ त, कसले देखाउ त?
3: मुर्दिन दाना देना जाला म काकर लट्ठी फाद दियो न।
2: एकपो तपवाका मुर्दिन फार छे। लट्ठी से डुरेले से बख्ता की आनो हारी छट।
3: तापन घिस्काए चलाई नि होइटी नै त अमन दत स्याकर बिहान घर भित्र आए लागि कलसी भगाइदिए।
2: पारक भित्र पैट का मुर्गी मुआडी वा खाडी कैसा भगाए खोजल खोका
3: आरम किरा फटिन्ना मुर साप सिर निस्याकर कैख फलाम को जारी लगाएल बात सप मुर्गी खेती पुगाइनु सेकी बिहान अपना न दाखी दूर र बिना
2: हो बिना त का करना हो सप देखती कि डर नागर लग्न रहेछ देव सप त अपना घुमका बारी ओत कल गिन्छ
3: हाम्रो खेल सापन से डरै नानी बोली मुक्रथी अमन से डरै था यदि क्यू जान अनजान में चलाई लगी प्रतिरक्षा करत लाग वा आपन बचाव करत लाग काम दसना कर था
4: सापन से दूर रही सापन रिस नी लगाए वा नी जिसके साप मने देख डरे था नी चलाख दूर रलसी साप नी डस्ट तर मुक्र खैना ख्वाज बाहर निस्कर जाना घास काट बेर ख्याल बेर ज्ञान बेर छूबे से मने मही मारकवार बाट कना सबस का प्रतिरक्षा करना क्रम में साप दस लाख रठ मने सापन जेटकी की मारक लाग रठ
5: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लङ्घक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाएको लाग आधिकारिक वेबसाइट www.snakebitenepal.org मा हेर सेधिथा।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
8: भाइलाई थाहै रहेनछ बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
10: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
11: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: बुढल्ला सुन्टो कि नै वान अन्डे गोज आगिलिन अब समय एक ठो घर गहना नि हो बनैना उनैना पट्टा नि पैना त
3: अदि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छेकले कत्रा सुगर बनाएको अनल बाटी
3: ए ले ले ठिक बा चल हाली भाटवट खाइयो जाइका हौ सामुएल ज्वेलर्स न घर गहना बनाइ
4: सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846349261
5: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
6: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
7: यही जेठ 23 गते शनिबारका दिन
6: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
5: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जिउ दुख्ने मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
6: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
7: डाक्टर आउने दिन जेठ 23 गते शनिबार
6: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-13-75 र 98-046-71-598

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 9870106772।
7: स्वास्थ्यका लागि पानी।
8: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
9: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि। सम्पर्क नम्बर 9849585088।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क गर्या।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।

0: somebody who died, and we need to cut 600 kilo meat.
1: जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका तीन नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा

0: कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा प्रश्न वा सुझाव सहित तफसिलको मिति स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू सरोकारवालाहरू सेवाग्राहीहरू गैर सरकारी संस्था वर्गर नागरिक समाज युवा समाजसेवी बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते समय दिउँसो 2 बजे स्थान सुवर्णपुर स्थित कृषि भवन जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: ए रुक रुक रुक
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
4: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा इन्सिल एप मगाइलिनुहोस् इन्सिल नेपालकै लागि।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइरहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टीकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा संचालन हुने स्थान टीकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा न्यौला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक न्यौला सांस्कृतिक खेल संचालन हुने मिति 2083 जेठ 24 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टीकापुर।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरे। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान साठी अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
2: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
3: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीले दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
2: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
3: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हाल्यो।

0: तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्। त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
8: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
7: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
8: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
7: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
9: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
8: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसकेँ कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकला रोड टिकापुर कैलाली
5: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585808

0: पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: डाक्टर आउने दिन असार 6 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर, एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्त शास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली का।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे गुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनाइना उनी ना पट्टा नि पैना त
5: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नि सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुगर बना कन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई
6: सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चाली के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ अर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98 684 41 208 98 486 39 261।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80008 र 9825-6777-72।
2: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: कति खुसखुस आइदै गए
1: कि सुनाई माई बिलाएर लै
2: ए रुक रुक रुक
3: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
4: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
5: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
6: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: यस छातीमा असजिलो महसुस हुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
3: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउलाखेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउलाखेल कार्यक्रम तपसिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका, वार्ड नम्बर 1, ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउन्ट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। पथैया र कर्णाली नदीको तटीय समुदायका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास। एसी परीक्षामा राम्रो नतिजा ल्याउने जनजागृति मावि टीकापुरका शिक्षकलाई सम्मान। विश्व वातावरण दिवस मनाइयो। 6300 बालबालिकालाई फलफूलका विरूवा वितरण। र टीकापुरमा भोलिदेखि उच्च स्तरीय अन्तर्व्यवस्थापिका सम्मेलन हुँदैछ।

0: खोज खबर अब विस्तारमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय सहकार्य तथा संसदीय अनुभव आदान प्रदानलाई मजबूत बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टीकापुरमा भोलिदेखि उच्च स्तरीय अन्तर्व्यवस्थापिका सम्मेलन हुँदैछ। सम्मेलनको भोलि बिहान प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले गर्ने तय भएको छ। उद्घाटन समारोहमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ। यही जेठ 23 र 24 गते हुने सम्मेलनमा सहभागी हुन सभामुख अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी तथा संघीय संसदका पदाधिकारी आउने क्रम जारी रहेको बताइएको छ। कार्यक्रम बारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेशको संसद सचिवालयका सूचना अधिकारी युवराज जैसी पथरिया र कर्णाली नदीको तटीय समुदायका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढ़ीको जोखिममा रहेका 32 समुदायमा विपद प्रति कार्य क्षमता अभिवृद्धिका लागि बाढ़ीको नमूना अभ्यास गरिएको हो। थप खबर आकाश चौधरीबाट।
1: प्राक्टिकल एक्सन बी ग्रुप र स्थानीय पालिकाको सहकार्यमा स्थानीय विपद व्यवस्थापन समितिले नमूना अभ्यास गरेका हुन्। नमूना अभ्यास 3 चरण, सतर्कता, चेतावनी तह, खटरा तहमा आधारित भएर गरिएको थियो। टीकापुरको ओडा नम्बर 6 भर्तापुरमा 84 घर छन्। हरेक वर्ष बर्खामा यहाँ पठैया नदीका कारण बाढ़ीको जोखिम रहन्छ। बाढ़ी आएमा प्रभावितलाई बस्नका लागि 2 तले उच्च घर छ। नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढ़ीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याइएको थियो। बाढ़ी आउँदा समुदायमा गठन भएका खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदलको सक्रियता बढ़ाइएको थियो। स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष फूलकुमारी चौधरीले जसरी नमूना अभ्यासमा सहभागी हुनुभयो त्यसै गरी बाढ़ीका समयमा पनि एकअर्कालाई साथ दिन अनुरोध गर्नुभयो। स्थानीय आशा देवी चौधरीले पठैया नदीमा 5.3 मिटर पानी पुगेमा खटरा तह पार हुने भएकाले 3 तहको सूचना अनुसार गाउँका सबैले अभ्यास गरेको बताउनुभयो।
2: 3 तहको सूचना रहे, 3 तहको सूचनामा पहिलो सूचना 4.2 मिटर, तेस्रो सूचना 4.5 मिटर, तेस्रो सूचना 5.3 मिटर, खटरा कागज 5.3 मीटर हो। भट्टपुर के लग पहले के घटना अभ्यास कर ली। घटना अभ्यास में समुदाय के मन पूरे यही नहीं जानकारी कराई सकून है। हमारे भट्टपुर टोल में आए भैया कले से कागज है, यह सूचना आधार में जानकारी करा के पटापाई बोटो हाली अपन अपन ठाव, यहाँ सुरक्षित ठाव, ये हमारे भवन, यह भवन में भगना कहीं के जानकारी कराई ली सबके जानना।
1: वडा नंबर 6 का वडा सदस्य पूर्ण बहादुर नायक ले बाढ़ी का समय में पूर्व सूचना में विश्वास कर समय सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताउनुभयो।
3: बाढी आउनुभन्दा पहिला र बाढी आइसकेपछि के गर्ने र कसरी आफू सुरक्षित हुने र कसरी आफ्ना बालबालिका, आफ्ना टोलका व्यक्तिहरू, अपाङ्ग, असहाय, गर्भवती महिला, बालबालिका, गोरु चौपायाहरू र वृद्ध वृद्धहरू र सुत्केरी आइमाईलाई कसरी हामीले उच्च भवनसम्म ल्याइ पुर्याउने भनेर हामीले यहाँ विभिन्न अभ्यासहरू गरिरहेछौँ र साथीहरू टोल उद्धार समितिले पहिला प्राथमिकता दिने, कसरी घाइतेलाई सुरक्षित स्थानमा पहुँचाउने, कसरी सुत्केरी आइमाईले पहिलो गराए कसलाई दिने भनेर यहाँ कृत्रिम अभ्यास भइरहेको छ। यसले गर्दा भोलि समुदायमा भइ पर्याउने घटनालाई समाजमा सही भएर कसैको ज्यान जोखिम नहोस् र समयमै सबैको उद्धार होस् भन्ने यसबाट फाइदा हुने भएकोले भट्टपुरमा हामी यो कार्यक्रम गरिरहेका छौँ।
1: प्राक्टिकल एक्सन बी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले 2 नदीको तटीय क्षेत्रका मानिसलाई बाढ़ीका समयमा सुरक्षित राख्नका लागि नमूना अभ्यास गरिएको बताउनुभयो। उहाँले सतर्कता तह, चेतावनी तह, खटरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदाय सचेत गराइएको 3 चरणको सूचनाका आधारमा कृत्रिम घटना अभ्यास गरिएको बताउनुभयो।
4: हाम्रो चाहिँ 2 नदिया भए यहाँ टीकापुरमा छोल, एक छ चाहिँ मेन कर्णाली नदिया, एक छ चाहिँ पथैया। पथैया नदिया के किनार आसपासमे रहल समुदाय चाहिँ पथैया नदिया हे चाहिँ विशेष बेसिन मानके हाम्रो चाहिँ अभ्यास गर्लाटी गले छ। कर्णाली नदिया के बेसिन मे रहल समुदाय मे चाहिँ कर्णाली नदिया हे बेस मानके चाहिँ बाढ़ी कृत्रिम घटना अभ्यास शुरू हिलवा जोन पथैया लद्या के मापन केन्द्र नहीं हुई कारण से अलिकता गाढ़ो रहे। अब हमारे जल तथा मौसम विज्ञान विभाग के ऑटोमेटिक सिस्टम में फिर देखा सकल बा हमारे पथैया लद्या के गैस स्टेशन में कतरा मीटर पानी पुगल त कतरा मीटर पुगल कले से हमारे यहाँ सतर्क हुई ना अनि चेतावनी तह कतरा हुईल अनि ते पी हमारे खतरा तह किन मन्ना कहीं जो बीएचएम के मापन केन्द्र में बनाये मापदंड अनुसार हमारे समुदाय में बाढ़ी कृत्रिम घटना अभ्यास हमारे यहाँ हुई बा।
1: अनिता चौधरीले भर्तापुरमा रहेका सबै घर बाढ़ी आएमा विस्थापित हुने गरेकाले यो समयमा नमूना अभ्यास गर्दा सहज हुने बताउनुभयो।
5: हाम्रो यहाँ 84 घर छ, अनि बाढ़ी आएपछि सबै डुबानु पर्छ अनि धेरै गाह्रो हुन्छ।
0: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
6: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्ग, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
1: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। जनजागृति मावि टिकापुरका शिक्षकहरूलाई सम्मान गरिएको छ। इन्दिरा चन्द्र छात्रवृत्ति समितिले विद्यालयका मावि शिक्षकहरूलाई सम्मान गरेको हो। कक्षा 10 एसी नतिजामा विद्यालयले राम्रो नतिजा ल्याएको भन्दै शिक्षकहरूलाई सम्मान गरिएको आयोजकले बताएको छ। शैक्षिक सत्र 2082-83 जनजागृति मावि सीतापुरबाट एसीमा 69 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 52 जना विद्यार्थी उत्तीर्ण भएका थिए। सम्मान कार्यक्रममा सहभागी टिकापुर नगरपालिका वार्ड नम्बर 2 का वडाध्यक्ष दीपक चौधरीले शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतले विद्यालयले राम्रो नतिजा ल्याएको बताउँदै शिक्षकहरूलाई प्रोत्साहन गर्नु राम्रो काम भएको बताउनुभयो। इन्दिरा चन्द्र छात्रवृत्ति समितिका अध्यक्ष पूर्व ऊर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले विद्यार्थीहरूलाई पहिलेदेखि नै छात्रवृत्ति दिँदै आएको र यस वर्ष शिक्षकलाई प्रोत्साहन स्वरूप सम्मान गरेको बताउनुभयो।
8: हाम्रो देशको जुन दुरावस्था छ त्यसको कारण के रहेछ भने कि हामीले राम्रो काम गर्नु सम्मान गर्दैनौँ र खराब काम गर्ने दण्ड दिँदैनौँ। दण्डको पुरस्कारको जुन अभाव भयो त्यसले नै देशमा विकृति ल्याएर हुनु लाग्छ। अब अहिले देशले गर्दा पनि हामीले के गर्नुपर्छ प्रयास गर्नुपर्छ भनेर
0: शिक्षक हिक्मत बुढाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत विद्यालयका पूर्व प्रधानाध्यापक ललिता साईले गर्नुभएको थियो। विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा टिकापुर नगरपालिकाले नगरपालिकाको परिसरमा वृक्षारोपण तथा सरसफाई गरेको छ। विश्व वातावरण दिवसकै अवसरमा कैलालीमा एक बालबालिका एक बिरूवा अभियान गरिएको छ। बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत कैलालीका 5 पालिकाका बालबालिकालाई बिरूवा वितरण गरिएको हो। थप खबर रत्नापुन मगरबाट।
9: ओल्ड भिजनमा दर्ता भएका बालबालिकाको पोषण सुधार र जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहयोग होस् भनी फलफूलका बिरूवा वितरण गरेको बताइएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, दिगो विकास समाज भजनीको आयोजना र स्थानीय सरकारको समन्वयमा कैलालीका 5 पालिकामा 6300 फलफूलका बिरूवा वितरण गरिएको हो। कैलालीको टिकापुर, भजनी, घोडागोडी, गौरीगंगा नगरपालिका र कैलाली गाउँपालिकाका 6300 बालबालिकालाई आँप, लिची र कागती बिरूवा वितरण गरिएको हो। ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक मंगल शाहले बताउनुभयो, बालबालिकाको पोषण र पर्यावरण संरक्षणमा सहयोग होस् भनी एक बालिका एक बिरूवा कार्यक्रम गरिएको उहाँको भनाइ छ।
10: कैलाली जिल्लाको पाँचवटा पालिकामा करिब 63,000 बालबालिकालाई चाहिँ हामीले विभिन्न खालका फलफूलका बिरूवाहरू वितरण गरेका छौं, जस अन्तर्गत कागती, आँप र लिचीको बेर्नाहरू छ। र हामी टिकापुर नगरपालिकाको वार्ड नम्बर 6, 7, 8, 9 चाहिँ करिब 1100 दर्ता गरिएका बालबालिका र उहाँहरूको अभिभावकलाई यो बेर्ना वितरण गरेका छौं। अहिले पर्यावरणलाई पनि केही हदसम्म यसले केही टेवा पुग्छ भन्ने नै हो। हामीले बालबालिकाहरूलाई चाहिँ उहाँहरूले सानै उमेरदेखि नै बोट बिरूवाहरूको कसरी रेखदेख गर्ने, कसरी संरक्षण गर्ने र बोट बिरूवाहरू अथवा फलफूलले उहाँहरूको जीवनमा उहाँहरूको स्वास्थ्यमा कसरी त्यसले सहयोग पुग्नेछ अथवा त्यस्तो खालको बोट बिरूवाहरूलाई चाहिँ उहाँहरूले आफैले हुर्काउनलाई अथवा उहाँहरूको वातावरणप्रति अथवा फलफूलको बिरूवाप्रति चाहिँ त्यो रुचिको जागृत गर्नुका साथसाथै यसले पर्यावरणको चाहिँ एउटा स्वच्छतासँग सम्बन्धित पनि अहिले पछिल्लो पटकको चाहिँ जलवायु परिवर्तन अथवा क्लाइमेट चेन्जका कतिपय असरहरू, गर्मीको कुराहरू, त्यसै गरी अहिले स्वच्छ हावापानीको अभावको कुराहरूले गर्दा यो वन अथवा वातावरण अथवा स्वास्थ्यलाई टेवा पुग्ने हिसाबले चाहिँ हामीले विश्व वातावरण दिवसको अवसरमा अहिले दर्ता गरिएका बालबालिका र उहाँहरूको परिवारलाई फलफूलको बेर्नाहरू वितरण गरिरहेका छौँ।
9: जलवायु परिवर्तनका विभिन्न खाले असरहरू देखिरहेको अवस्थामा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न बाल्यकालदेखि नै बालबालिकालाई प्रकृति चिनाउने र प्रकृति संरक्षणमा सक्रिय गराउनका लागि र बालबालिका जस्तै बिरूवा पनि हुर्काउन सकिने भएकाले बिरूवा वितरण गरिएको दिगो विकास समाज भजनीका सामाजिक परिचालक खुशीराम चौधरी बताउनुहुन्छ।
11: हाम्रो स्टिकापुर नगरपालिका वार्ड नम्बर 6, 7, 8 र 9 स्पोन्सरसिप अन्तर्गत गोल्ड भिजनमा दर्ता गरिएका बालबालिकाहरूलाई हामीले यो फलफूलको बोटहरू सपोर्ट गरिरहेका छौँ, जसको मुख्य उद्देश्य नै बाल बालिकाहरूको पोषणमा सुधार ल्याउनुको साथसाथै यो हाम्रो वातावरण हरियालीमय बन्ने र यो जलवायुको अत्यधिक परिवर्तनले गर्दा अत्यधिक गर्मी हुने, अत्यधिक वर्षा भई बाढी निम्त्याउने, जसले गर्दा विभिन्न किसिमको सजीवहरूमा नकारात्मक प्रभाव परिरहेको अवस्था छ। त्यसैले बाल बालिकाहरूको उनीहरूको बाल्यकालदेखि नै प्रकृतिले माया गर्ने र प्रकृतिलाई संरक्षण गर्ने, त्यो प्रकृति सँगसँगै ओन आरसी ओन प्लान भन्ने जुन अभियान हामी चलाइरहेका छौँ, यसमा त्यो बाल बालिकाहरू जस्तै बाल बालिकाको चाहिँ वृद्धि हुँदै जान्छ, त्यस्तै बोटको पनि वृद्धि हुँदै जान्छ। पछि त्यो बोट त्यस बाल बालिकाको निम्ति केही न केही आयोजनको पाटो होस्, न्युट्रिसनको पाटो होस् र यो वातावरणीय पाटो होस्, त्यसमा एकदमै सकारात्मक टेवा पुर्याउँछ भन्ने उद्देश्यले यो हाम्रो विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रम हाम्रो विशेष गरेर ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा हाम्रो डिगो विकास समाज भजनीको आयोजनामा यो कार्यक्रम चाहिँ सञ्चालन गरिरहेका छौँ।
9: टिकापुर नगरपालिका वडा नम्बर 7 कार्यवाहक अध्यक्ष राजकुमार चौधरी बाल बालिकालाई फलफूलका बिरूवा वितरण गर्दा धेरै फाइदा हुने बताउनुहुन्छ।
12: दिगो विकास समाजले यो होल भिजनसँग समन्वय गरी जुन अहिले बिरूवा वितरण गरिरहेको छ एकदम नै राम्रो छ, किनभनेपछि यो एउटा पोषणसँग पनि जोडिएको कुरा हो। यो बाल बालिका यो बाल मैत्री किनभनेपछि यसमा हाम्रो त्यहाँबाट एउटा फाइदा फल पनि फाइदा भयो र एउटा कुरा चाहिँ हाम्रो यो जलवायु परिवर्तन र जलवायुलाई अनुकूलनमा ल्याउनको लागि पनि यो अहिले बिरूवा वितरण गरेको छ एकदम नै सराहनीय कुरो छ। बिरूवा वितरण गरेको छ विशेषतः म आफ्नो व्यक्तिगत तर्फ र हाम्रो यो वार्ड नम्बर 7 तर्फबाट विशेष ओल्ड भिजन इन्टरनेशनल र डिगो विकास समाजलाई म विशेष धन्यवाद दिन चाहन्छु।
9: बिरूवा पाएका बालबालिकाहरू आफ्ना नाममा मिलेका बिरूवा आफैले रोप्ने, संरक्षण गर्ने र फलेपछि खान पाइने बताउँछन्। बालिका अञ्जली चौधरीको घरमा यसअघि लिच्चीको बोट थिएन, पाएको बोट आफै रोप्ने, बोट बिरूवाले हरियाली हुने र खानाका लागि पनि राम्रो हुने कुरा बुझेको अञ्जलीले बताउनुभयो।
13: मेरो घरमा लिचीको बोट छैन, मैले लिचीको बोट पाएँ, हावा लगेर बोट रोपेपछि घर वरिपरि हरियाली हुन्छ, फाइदा गर्छ, फलेपछि खान पनि मिल्छ। मैले चाहिँ यो बिरू पाएँ अनि म अरू पनि बिरुवा ल्याएर रोप्छु।
9: अभिभावक विपना चौधरी बच्चाको नाममा मिलेको लिचीको बिरूवा बाँझो जमिनमा लगाउने, राम्रो स्याहार गर्ने, बिरूवाले वातावरण र स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ।
14: मेरो बच्चाको नाममा लिचीको बिरुवा पाए, घर लगेर लगाउने स्याहार गर्छु, फलेपछि खान्छु, राम्रो शरीरको फाइदा हुन्छ, बाँझो जमिनको सदुपयोग हुन्छ, रोग बिरुवा वातावरणलाई राम्रो गर्छ, फलेपछि स्वास्थ्यलाई राम्रो गर्छ, आफ्नै बारीमा फलेको राम्रो हुन्छ।
0: खुस खबरमा एकैछिनको विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला टिकापुर एफएम।
6: टिकापुर नगरपालिका वार्ड नम्बर 1 टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एकको आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तहसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सतघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालय।
15: बीतल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराईटी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उनका संपर्क करके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 9848423759।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायका प्रतिनिधिहरूले सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिसेनासँग औपचारिक भेटवार्ता गरेका छन्। सूचना तथा संचार मन्त्रालयमा भएको भेटघाटका क्रममा विद्युतीय शासन साइबर अपराध नियन्त्रण मीडिया क्षेत्र सुधार पत्रकार सुरक्षा सूचना प्रविधि तथा सेवा प्रभार सुरक्षा लगायत विषयमा कुराकानी भएको हो। बैठकमा नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक लीला पिटर्स याहियाले साइबर अपराध नियन्त्रण पारदर्शी शासन प्रणाली र सेवा प्रवाहमा प्रविधिको प्रभावकारी उपयोगको विषयमा जोड़ दिनुभयो। उहाँले सेवा प्रवाहमा देखिएका असमानता तथा प्रविधिको पहुँच सम्बन्धी चुनौतीप्रति चिन्ता व्यक्त गर्नुभयो। साथै महिलाहरू र बालबालिका सामाजिक र सञ्जाल मार्फत जोखिममा परिरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी नेपालका आवासीय प्रतिनिधि केउको योको सुकाले डिजिटल प्रणालीको विस्तारमा सहकार्य आवश्यक रहेको बताउँदै नागरिक एप एकीकृत कार्यालय व्यवस्थापन प्रणाली तथा हेलो सरकार जस्ता डिजिटल प्रणालीमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो। धनगढ़ी र लम्कीबाट एक किशोरी र युवकलाई लागू औषधसहित पक्राउ गरिएको छ। धनगढ़ी उपमहानगरपालिका 3 मोहना नदी किनारबाट अवैध लागू औषध खैरो हिरोइन 140 मिलिग्रामसहित सोही उपमहानगरपालिका 3 बस्ने 18 वर्षीय किशोरीलाई परालले पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यसैगरी लम्कीचुवा नगरपालिका 6 चैनपुरबाट सोही ठाउँ बस्ने 21 वर्षीय विकास थापा मगरलाई खैरो हिरोइन जस्तो देखिने 2 ग्राम 20 मिलिग्राम पदार्थसहित प्रहरीले पक्राउ गरेको छ। खोज खबरमा अब पालो जनावाजको। विश्व वातावरण दिवसकै अवसरमा कैलालीमा एक बालबालिका एक बिरूवा अभियान शुरू गरिएको छ। टीकापुरका 1100 बालबालिका र तिनका अभिभावकलाई फलफूलका बिरूवा दिएको छ। आजको जनावाजमा हामीले बिरूवा पाएपछि कस्तो लाग्यो भनी सोधेका छौं।
16: मेरो नाम किरण कुमारी चौधरी गाउँ चाहिँ टिकापुर छ भगवानपुर लिचीको यो घरमा गरेर रोप्ने बच्चाको पाएको हो नि हजुर हुर्काएर नै फलाउने आफैले रोपे भने आफ्नो घरमा फल्यो भने नै बेच्न पनि सकिन्छ खान पनि बाहिर किन्नु भन्दा त आफै रोपेको राम्रो
17: सुमन चौधरी लगाउँछु घरमा राम्ररी हुर्काउँछु वातावरण संरक्षण गर्छ खानालाई पनि हुन्छ
18: बबिता कुमारी चौधरी म 19 वर्षको भए मैले लिचीको बिरुवा पाएँ यसलाई लगाउने अनि मल हाल्ने अनि हुर्काउने चुलो बनाउने अनि खाने स्वास्थ्यलाई फाइदा गर्छ वातावरणलाई फाइदा गर्छ
19: सृजना चौधरी मैले पनि लिचीको बिरुवा पाएँ घरमा लगेर रोप्ने मेरो नामको बिरुवा हो म यसलाई स्याहार्छु ठुलो बनाउँछु वातावरण संरक्षणमा योगदान दिन्छु फलेपछि खाना पनि मिल्छ म खुसी छु
0: जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसी र कक्षा बाह्रको परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब 500 मोबाइल फोन तथा स्मार्ट घड़ी नष्ट गर्यो प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा पनि दुरूपयोग हुन नदिन उपकरण नष्ट गरिएको दावी गरेको छ तर अभिभावक तथा कानून व्यवसायहरूले यस कदममाथि गम्भीर प्रश्न उठाएका छन् एसी र कक्षा बाह्रको परीक्षाका क्रममा 7 आइफोन 479 विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल फोन तथा 5 स्मार्ट वाच बरामद गरिएको थियो प्रशासनका अनुसार ती सबै उपकरण हालै नष्ट गरिएको हो बरामद सामग्रीको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़िरहेको बताइएको छ प्रशासनको मोबाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरूले प्रश्न उठाएका छन् स्थानीय नवीन यादवले विद्यार्थीको गल्तीका कारण अभिभावकले दुःख गरेर किनेको सम्पत्ति नष्ट भएको बताएका छन् उनका अनुसार गल्ती गर्ने विद्यार्थीमाथि कानूनी कार्यवाही गर्न सकिन्छ तर मोबाइल नै नष्ट गर्नु नागरिकको सम्पत्तिमाथि हस्तक्षेप भएको बताएका छन् कानून व्यवसायहरूले पनि प्रशासनको कदमलाई विवादास्पद भनेका छन् कैलालीको कैलालीबाट भन्सार छलीका आइसक्रीम बरामद गरिएको छ कैलाली गाउँपालिका 5 गोबर रैला घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरिरहेका अन्दाजी मूल्य 30,000 बराबरको आइसक्रीम इलाका प्रहरीकारले हँसुलिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले व्यवहारिक अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि पथैया र कर्णाली नदीको तटीय समुदायका 32 सामुदायिक विपद व्यवस्थापन समितिमा बाढ़ीको कृत्रिम नमूना अभ्यास यसै परीक्षामा राम्रो नतिजा ल्याउने जनजागृति मावि टीकापुरका शिक्षकलाई सम्मान यस्तो वातावरण दिवस मनाइयो 6,300 बालबालिकालाई फलफूलका बिरुवा वितरण र टीकापुरमा भोलिदेखि उच्च स्तरीय अन्तर्व्यवस्थापिका सम्मेलन हुँदै हवस् त अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
20: ए सन्तेकी आमा पर कान्छाशालाको बिहाको न्युज आएको छ कसो हो त जाने विचार छ कि नै त
21: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो
20: यतिका लागि त सामुएल ज्वेलर्स बनेको बरु अहिलै जाउँ एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ
21: आज त सन्तेका बाले मनकै पुरो हर्यो हट त बाई जाउँ
22: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर टिहारी सिंह सुनार सम्पर्क नम्बर 9868442408 9846939261
23: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम
3: यही जे 23 गते शनिबारका दिन
2: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
2: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
3: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
2: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
0: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 में संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ।

ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकता नगर र विशाल नगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: कतै भुक्छे
1: कतै बाढी
2: कतै पहिरो
0: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
3: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
0: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
4: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
5: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
4: जनरल फिजिसियन विशेषज्ञ सेवा
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
4: दन्तरोग सेवा
5: मृगौलाका बिरामीका लागि डायनेसिस सेवा
4: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
4: र सिटी स्क्यान सेवा
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी प्यारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
4: सब परीक्षण सेवा सर्पदंशको उपचार
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाइ
4: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 मा प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्ग, नागरिक

0: समाज युवा समाजसेवी बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका, 3 नम्बर वडा कार्यालय, सुवर्णपुर।
1: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली के

0: टीकापुर नगरपालिका वार्ड नम्बर एक को टोल भेला संचालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर एक को आर्थिक वर्ष 2083-84 संचालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।
1: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
2: माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। गाविएका र नयाँ बनेका मन्त्रालयहरूले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने, संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गर्दा गैरदलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव, जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने, निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने,
1: निर्वाचनप्रति प्राथमिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित।
0: आज विश्व वातावरण दिवस, 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग, तर बजारमा अझै छ्यापछ्याप्ती, आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना।
2: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ।
0: राष्ट्रपति सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी, राष्ट्रपतिले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने, केही जिल्लामा सहमति, केही जिल्लामा विवाद।
3: भोलि र पर्सि चाहिँ करिब 90% सकिन्छ अलिअलि।
0: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गर्यो। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ। नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ। त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेण सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो। मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपण हटाउन 2083 असार 7 गतेभित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरक्षण सम्पन्न गर्न समयसीमा तोकिएको हो। मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सो भन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ। कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैरदलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ।
1: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन विश्लेषण गरेर निहालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवाद बारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउनेर अनि 2-3 दिनपछि गर्दैछौँ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
5: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भने गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
6: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टिआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
5: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा त तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ भने अन्य भूभागमा आंशिक बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ र मध्य प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा चाहिँ केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सीलाई पनि क्रमशः जारी नै रहनेछ।
5: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुन्छ, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
7: ब्यान त भयो, तर अब यो ब्यानलाई चाहिँ सफल बनाउन 2-3 तहबाट मात्रै सम्भव हुन्छ कि सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्स वाला कुरामा चाहिँ
8: यसमा अलिकति लाग्ने हरेक बच्चालाई पनि स्कुलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ। ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौ नि त।
7: हो, त्यही बिहेभियरल चेन्जको कुरा भनेको त कस्तो रहेछ के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
8: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
7: खाइन्छ, होइन? त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु, टिभीको थ्रु बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
8: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तल।
7: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
5: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
0: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप।
9: पहिला भन्दा अहिले बढी समस्या भयो, अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
0: हतारोले गुणस्तरीय काम नहुने सम्भावना रिपोर्ट सँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निट्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरूवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना सञ्चालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दो फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही:
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
2: संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अहिले बताउनुहुन्छ।
4: अस्ति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोट शाखाका प्रबन्धक हेमराज हमाल:
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन तीन चारवटा खाताको दलले खोलिरहेका छन्। तसर्थ तर हाम्रो यो गाउँपालिकाको उनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्कमै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेछौँ। त्यही हो, पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेठ असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर शाही: आर्थिक वर्षको अन्तिम महिना नजिकै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: असार लाग्दै गर्दा सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले आउने चान्सेस क्यास को मुभमेन्ट चाहिँ हुन्छ हैन र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँ रहेछ त्यसको लागि मान्छेहरूले खेर लिने गर्नु हुन सक्छ हैन त्यो विड्रलको अलिकति ट्रेन बढेको छ त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा वा सामान खरिद गर्नको लागि लिएको हुन सक्छ र आउने क्रम पनि अलिकति ठुलो बढेको तर त्यसरी रहसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन
2: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ बेलुमाया महतारा सीआईएन रेडियो कर्णाली आवाज सिमकोट हुम्ला
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी
7: यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्टसँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
8: साफ महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमन्च

0: यनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ। खेतबारी खन्ने, बिउ रोप्ने, गोलबेट गर्ने र उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्। कृषि पेशामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरूषमा बढ़ी देखिन्छ।
1: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
2: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु। अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन। यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
1: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहे र डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
3: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गरेर त सोध्नु परेन गरिन्छ। अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
1: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरैजसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
4: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यौ अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउन पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
1: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनु भएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
5: तरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च यताउति गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भनेर सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले चाहिँ बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अहिले आजभोलि जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
1: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीलाई

0: सरीसँग कुराकानी गर्नुभएको छ।
1: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर्छ, महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
2: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै?
1: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाए भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
2: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
1: झैँ झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
2: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
1: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गरी तरकारी लगा फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड रेट लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
4: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
5: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
5: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
5: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम मुलायम सुतीको कपडा लगाउने।
5: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
6: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 वाणिज्य संकायमा भर्ना खुल्यो।
8: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
7: पढाइ हुने विषयहरू
8: अनिवार्य नेपाली,
7: अनिवार्य अंग्रेजी,
8: सामाजिक गणित,
7: ऐच्छिक लेखा शास्त्र,
8: ऐच्छिक वित्त शास्त्र,
7: ऐच्छिक अर्थशास्त्र,
8: कम्प्युटर विज्ञान,
7: भर्ना सम्बन्धी कार्यक्रमहरू,
8: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
7: भर्ना सुरु जेठ 3 गतेदेखि,
8: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
7: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म।
8: दक्ष अनुभवी तथा विषयगत विशेषज्ञ शिक्षकद्वारा सहजीकरण गराइनेछ।
7: स्मार्ट क्लासरूम तथा डिजिटल लर्निङ सिस्टमको व्यवस्था,
8: विद्यार्थी मैत्री, शान्त तथा सुरक्षित शैक्षिक वातावरण,
7: नियमित युनिट टेस्ट, विकली टेस्ट तथा मोडेल इक्जाम सञ्चालन गरिनेछ।
8: कमजोर विद्यार्थीका लागि विशेष सुधारात्मक कक्षाको व्यवस्था,
7: उत्कृष्ट विद्यार्थीलाई मासिक तथा वार्षिक पुरस्कारको व्यवस्था,
8: समय अनुसार प्र्याक्टिकल प्रेजेन्टेसन तथा प्रोजेक्ट बेस्ड लर्निङमा विशेष जोड,
7: आधुनिक कम्प्युटर ल्याब तथा इन्टरनेट सुविधा सहितको अध्ययन व्यवस्था,
8: अनुभवी करियर काउन्सिलरद्वारा भविष्य निर्माण सम्बन्धी मार्गदर्शन,
7: नेतृत्व विकास, व्यक्तित्व विकास तथा सार्वजनिक बोल्ने कला सम्बन्धी तालिम,
8: अनुशासन, नैतिक शिक्षा तथा सकारात्मक सोचको विकासमा विशेष प्राथमिकता,
7: अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराइने,
8: विज्ञान प्रविधि तथा व्यवस्थापन क्षेत्रसँग सम्बन्धित शैक्षिक भ्रमणको व्यवस्था,
7: सीसीटीभी निगरानी सहित सुरक्षित तथा व्यवस्थित विद्यालय वातावरण,
8: अभिभावक र विद्यालय बीच नियमित समन्वय तथा प्रगति प्रतिवेदनको व्यवस्था,
7: सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ,
8: हाई डिग्री अफ डिसिप्लिन एन्ड एकाडेमिक इन्भाइरोमेन्ट भएको।
7: थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77
8: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
9: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: सर्वज्ञ मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848528।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिलाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
2: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा न्यौला खेल कार्यक्रम हुने बारेको सूचना। काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक न्यौला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य, साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी, दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री, काली कर्णाली सांस्कृतिक समाज टिकापुर।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: टीकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना। टीकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टीकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पूर्वाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25, जेठ 24 गते दिउँसो 2:30 बजे। टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: सिद्धापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: राष्ट्रका सभापति लामिछाने भ्रमणको उपलब्धि बारे भन्छन्।
2: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
1: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ,
3: वस्तुको रूपमा व्याख्या छ, सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिरहेका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको रिपोर्ट निकालिएका छौँ।
1: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रूसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रूसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रूसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाई छ। उक्त विस्फोटनका कारण कोन्स्टान्त्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रूमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले देशको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्कोको अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्कोको बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमित्रिएभ भन्छन्, रूसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रूसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रूस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमित्रिएभ। इरानले ओमानको खाड़ीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढ़ी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
2: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वस्तुदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौं विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने मैले आशा गरेको छु।
1: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
2: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ बढाएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
1: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
2: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौ, रहिरहन्छौ।
1: सभापति लामिछाने काठमाडौँ

0: बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
1: कतिपय जग्गाहरू उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यस्तै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौं सम्पत्तिको हकमा, र आएको रिकर्ड रिपोर्ट अनुसार चरण नम्बर पत्र उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म दीपक भट्टसँग सवालको क्रममा हामी नेपाल भन्ने संस्था जो सभाको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपय समयलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
2: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
1: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाणमा हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिपोर्ट निकालिदिएका छौँ।
0: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौं।
3: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ 3 दिनदेखि 35 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 30-38 डिग्री भए पनि फिल्मलाइट टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
4: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
3: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभ थियो जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मधेस लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
4: लू पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
3: अब लू हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाई www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका पाँच

0: पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
1: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 जना नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराति आजोफ सागरको टागानरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियुपोल, बेर्डियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ड्रबडीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गएको र 70 भन्दा बढ़ी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
3: टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
3: असार 6 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन असार 6 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टीकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688-0008 र 98253-6772।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय कक्षा 11 मा वाणिज्य संकायमा भर्ना खुल्यो।
1: यस क्षेत्रकै अग्रणी तथा गुणस्तरीय शैक्षिक संस्था युनाइटेड एकाडेमी माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अन्तर्गत वाणिज्य संकायमा नयाँ विद्यार्थी भर्ना खुला गरिएको बेहोरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ। विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट अनुभवी तथा दक्ष शिक्षकद्वारा आधुनिक प्रविधि मैत्री र व्यावहारिक शिक्षण प्रणाली अन्तर्गत अध्ययन अध्यापन गराइनेछ।
0: पढाइ हुने विषयहरू
2: अनिवार्य नेपाली,
0: अनिवार्य अंग्रेजी,
2: सामाजिक गणित,
0: ऐच्छिक लेखाशास्त्र,
2: ऐच्छिक वित्तशास्त्र,
0: ऐच्छिक अर्थशास्त्र,
2: कम्प्युटर विज्ञान,
0: भर्ना सम्बन्धी कार्यक्रमहरू,
2: भर्ना फारम वितरण जेठ 1 गतेदेखि,
0: भर्ना सुरु जेठ 3 गतेदेखि,
2: कक्षा सञ्चालन जेठ 25 गतेदेखि,
0: पठन पाठन समय बिहान 6 बजेदेखि 10:30 बजेसम्म। सीमित सिट भएकाले समयमै भर्ना सुनिश्चित गर्न अनुरोध गरिन्छ। थप जानकारीका लागि 091-560-738, 091-561-446, 98-48-43-31-79 र 98-48-43-36-77।
1: युनाइटेड एकाडेमी माध्यमिक विद्यालय टिकापुर कैलाली।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही जे 23 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
2: डाक्टर आउने दिन जेठ 23 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
4: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: एक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, खखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। पथराया र कर्णाली नदीको तटीय समुदायका 32 स्थानमा बाढ़ीको कृत्रिम नमूनाभ्यास गराएको छ। विश्व वातावरण दिवसको अवसरमा कैलालीको टिकापुर र जानकी गाउँपालिकामा बाढ़ीको जोखिम रहेका 32 समुदायमा बाढ़ीको नमूना अभ्यास गरी समुदायलाई सचेत गराएको हो। प्राक्टिकल एक्सन बी ग्रुप र स्थानीय पालिकाको सहकार्यमा स्थानीय विपद व्यवस्थापन समितिले नमूना अभ्यास गराएका हुन्। नमूना अभ्यास 3 चरणमा सतर्कता चेतावनी तह खतरा तहमा आधारित गरिएको थियो। यसरी टिकापुर नगरपालिका वार्ड नम्बर 6 भर्तापुरका 84 घर रहेका छन्। हरेक वर्ष बर्खामा यहाँ पथराया नदीका कारण बाढ़ीको जोखिम रहन्छ। बाढ़ी आएमा प्रभावितलाई बस्नका लागि दुई तले उच्च घर छ। नमूना अभ्यासका क्रममा समुदायमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बाढ़ीका कारण दुर्घटनामा परेकालाई उद्धार गरेर ल्याएको थियो। बाढ़ी समुदायमा समेत आउँदा समुदाय गठन भएका खोज तथा उद्धार कार्यदल प्राथमिक उपचार कार्यदलको सक्रियता बढ़ाएको थियो। स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष फूलकुमारी चौधरीले जसरी नमूना अभ्यासमा सहभागी हुनुभयो त्यसै गरी बाढ़ीको समयमा पनि एक अर्कालाई साथ दिन अनुरोध गर्नुभएको छ। स्थानीय आशा देवी चौधरीले पथराया नदीमा 5.3 मिटर पानी पुगेमा खतरा तह पार हुने भएकाले तीन तहको सूचना अनुसार गाउँका सबैले अभ्यास गरेको बताउनु भएको छ। वार्ड नम्बर छका वाडा सदस्य पूर्णबहादुर नायकले बाढ़ीको समयमा पूर्व सूचनामा विश्वास गर्न समयमै सबैलाई सुरक्षित स्थानमा सार्न समुदाय सचेत हुनुपर्ने बताउनु भएको छ। प्राक्टिकल एक्सन पी ग्रुपका कार्यक्रम अधिकृत अञ्जु चौधरीले दुईवटा नदीको तटीय क्षेत्रका मानिसलाई बाढ़ीका समयमा सुरक्षित राख्नका लागि नमूना अभ्यास

विकास गराएको बताउनु भएको छ। उहाँले सतर्कता तह, चेतावनी तह, खतरा तह भएमा कसरी सुरक्षित रहने भनी समुदाय सचेत गराइयो र तीन चरणको सूचनामा आधारमा कृत्रिम अभ्यास गराएको बताउनु भएको छ। संघीय संसदमा दुवै सदन र सातवटै प्रदेश सभा बीच समन्वय सहकार्य तथा संसदीय अनुभव आदान प्रदानलाई मजबूत बनाउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेशको टिकापुरमा शनिबारदेखि उच्च स्तरीय अन्तर व्यवस्थापिका सम्मेलन हुँदैछ। सम्मेलनको शनिबार बिहान प्रतिनिधि सभा सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशका सभामुख भीम बहादुर भण्डारीले गर्ने तय गरिएको छ। उद्घाटन समारोहलाई सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सम्बोधन गर्ने कार्यक्रम छ। यही जेठ 23 र 24 गते सम्मेलनमा सहभागी हुन सभामुख अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लीला कुमारी भण्डारी तथा संघीय सांसदका पदाधिकारी आउने क्रम जारी रहेको छ। विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ। दिवसको अवसरमा टिकापुर नगरपालिकाले नगरपालिकाको परिसरमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेर सम्पन्न गरेको छ। विश्व वातावरण दिवसकै अवसरमा कैलालीमा एक बाल बालिका एक बिरूवा अभियान थालिएको छ। बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना अन्तर्गत कैलालीका पाँच पालिकामा बाल बालिकालाई बिरूवा वितरण गरिएको हो। ओल्ड भिजन इन्टरनेशनलमा दर्ता भएका बाल बालिकाको पोषण सुधार र जलवायु परिवर्तनमा असर न्यूनीकरणमा सहयोग होस् भनी फलफूलका बिरूवा वितरण गरेको बताएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा दिगु विकास समाज भजनीको आयोजनामा र स्थानीय सरकारको समन्वयमा कैलालीका पाँच पालिकामा 6300 फलफूलका बिरूवा वितरण गरेको बताएको छ। जनजागृति मावि टिकापुरका शिक्षकलाई सम्मान गरिएको छ। इन्दिरा चन्द्रा छात्रवृत्ति समितिले विद्यालय मावि शिक्षकहरूलाई सम्मान गरेको हो। कक्षा 10 को एसई परीक्षामा विद्यालयले राम्रो नतिजा ल्याएको भन्दै शिक्षकलाई सम्मान गरिएको आयोजकले बताएको छ। शैक्षिक सत्र 2082 जनजागृति मावि सीतापुरबाट एसईमा 69 जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा 52 जना विद्यार्थी उत्तीर्ण भएका थिए। नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायका प्रतिनिधिहरूको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हासँग औपचारिक भेटवार्ता गर्नुभएको छ। सूचना तथा संचार मन्त्रालयमा शुक्रबार भएको आयोजना भेटघाट क्रममा विद्युतीय शासन, साइबर अपराध नियन्त्रण, मीडिया क्षेत्रमा सुधार, पत्रकार सुरक्षा, सूचना प्रविधि तथा सेवाको प्रवाह सुधार लगायतका विषयमा कुराकानी भएको हो। र धनगढ़ी र लम्खीबाट एक किशोरी र युवक लागू औषध सहित पक्राउ परेका छन्। धनगढ़ी उपमहानगरपालिका तीन मोहना नदी किनारबाट अवैध रूपमा लागू औषध खैरो हिरण सहित 140 मिलिग्राम सहित सोही उपमहानगरपालिका तीन बस्ने 18 वर्षीय किशोरीलाई बिहिबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। त्यसै गरी लम्कीचोहा नगरपालिका 6 चैनपुरबाट सोही ठाउँ बस्ने 21 वर्षीय विकास थापालाई खैरो हिरोइन सहित देखिने पदार्थ 2 ग्राम 20 मिलिग्राम सहितको बिहिबार साँझ पक्राउ गरेको हो। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने
सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: एयरटेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एयरटेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 मा सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33 समितिपुर ज्योतिनगर दशघरुवा सबघरुवा राजीपुर विपतपुर दुर्गानगर एकतानगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर जेठ 23 गते बिहान 7:30 बजे ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर शिवनगर एकतापुर बाढ़ी पीड़ित गणेशपुर तीनघरुवा भूपू कर्मचारी भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18 जेठ 23 गते दिउँसो 2:30 बजे ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9 जेठ 24 गते बिहान 7:30 बजे ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25 छेगरखैला र बनगाउँका तीनै पुरुवाको लागि भेला हुने स्थान साईमार्ट अगाडिको सार्वजनिक चोक ब्लक नम्बर 25 जेठ 24 गते दिउँसो 2:30 बजे टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालय।

0: कर्णाली नमूनामा बी टीका प्रमाख शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर

0: 98584 24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmctikapur@gmail.com।
6: टिकापुर नगरपालिका वार्ड नम्बर 1 को टोल भेला सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिका वार्ड नम्बर 1 को आर्थिक वर्ष 2083-84 सञ्चालन हुने वार्षिक योजना तथा कार्यक्रम छनौट सम्बन्धी भेला तफसील अनुसार हुने भएकोले सम्बन्धित गाउँ, टोल र ब्लकका सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि यो सूचना प्रसारण गरिएको छ। ब्लक नम्बर 26, 27, 28, 29, 30, 31, 32, 33, समितिपुर, ज्योतिनगर, दशघरुवा, सतघरुवा, राजीपुर, विपतपुर, दुर्गानगर, एकता नगर र विशालनगर बस्तीहरूका लागि भेला हुने स्थान ज्योतिनगर आधारभूत विद्यालय ज्योतिनगर, जेठ 23 गते बिहान 7:30 बजे। ब्लक नम्बर 1, 2, 3, 14, 17, 18, 19, 20, 21 र शक्तिनगर, शिवनगर, एकतापुर, बाढ़ी पीड़ित, गणेशपुर, तीनघरुवा, भूपू कर्मचारी, भूपू कमैया र चमेलीपुर बस्तीहरूका लागि भेला हुने स्थान टिकापुर कन्या आधारभूत विद्यालय ब्लक नम्बर 18, जेठ 23 गते दिउँसो 2:30 बजे। ब्लक नम्बर 9, 10, 11, 12, 13, 15, 16, 22, 23 र व्यवसाय क्षेत्रका लागि भेला हुने स्थान राधाकृष्ण मन्दिर ब्लक नम्बर 9, जेठ 24 गते बिहान 7:30 बजे। ब्लक नम्बर 4, 5, 6, 7, 8, 24, 25, छेगरखैला र बनगाउँका तीनै पूर्वाको

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो आउने त्यसदेखि पछाडि अब तपाईँ के सुन्न चाहिबक्छ भनेर राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडा प्रेम प्रभाव आज्ञा गरिबक्छु र सबै ठाउँमा परमात्मा टम्मै हुनुहुन्छ। अब नारद नाम गरिएको ऋषिले सो कुरा स्वर्गमा पहिचान गराउनुभयो सबैको आत्मा परमात्मा भन्ने कुरा र आज ब्रह्मसत्रको दीक्षान्त समारोहमा बाट हटेर अहिले नारद ऋषि हस्तिनापुर जाँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसबाट
1: जय बोलो श्रीमद् भागवतमा प्राणको
0: चित अब यो श्रीमद् भागवतमा प्राणको दशम स्कन्ध अहिले 70 अध्यायको बीचमा भगवान कृष्ण सवारी हुनुभयो माने बलराम के अरे नारद ऋषि जानुभयो हस्तिनापुरमा। मेरै जस्तो सभा तपाईँले कहीँ देख्नु भएको छ महाराज भनेर सोध्नु भएको थियो। तपाईँको जस्तो सभा त कहीँ पनि छैन महाराज भएर के गर्ने भन्नुभयो। के छ र भन्दा तपाईँको पिताजी राजा पाण्डु नरकमा हुनुहुन्छ भनेर युधिष्ठिर महाराजलाई नारदले भनिदिनुभयो। मेरो पिताजी किन नरकमा जानुभयो भनेर सोध्नु भएको थियो। तपाईँको पिताजीले त्रिगमन गर्दा गर्दै मृत्यु भएको कारणले नरकै बास भएको छ भनेपछि लो मेरो भगवान कसरी उद्धार गर्न सकिन्छ त मेरो बुबालाई भनेर सोद्धा अरूबाट सम्भव छैन। राजाले गर्दा राशु यज्ञ जनताले गर्दाखेरिमा अर्को यज्ञ हुनुपर्छ सप्ताह त राशु यज्ञ गरौं भनेर निर्णय गरिसकेपछि राशु यज्ञको लागि सारा तयारी भयो। तर यज्ञमा सामग्री के चाहिन्छ भनेर सोद्धा यज्ञको सामग्री भनेको सबभन्दा पहिला सोध्नुपर्छ तपाईँको मामाका छोरा कृष्ण भगवानलाई। लौ त प्रभुलाई नै सोध्न जाम भनेर राजा युधिष्ठिर नाम गरेको राजाको राज दरबारमा सोध्न गए नारद ऋषि।

जाने सुने केही छैन भगवान एउटा विनती गरौँ है भने ल भन एकादेशमा एउटा राजाको छोरा रहन्छन् र छोरा पाउने यज्ञ गरेको आखिरमा छोरो त जन्मियो यज्ञको व्यतिरिक्तको प्रभावबाट छोरो अन्धो अर्को देशमा एउटा राजाको यस्ता कारणबाट जब के रहेछ छोरा रहन्छन् यज्ञ गरेको छोरी जन्मियो महाराज छोरी जन्मदाखेरिमा जब यस्ता प्रभावबाट त्यो छोरी किन जब तिन्तनी राजाको छोरो अन्धो अर्को राजा छोरी तिन्तनीको बिहा गरिदिएछन् तिन्तनी र अन्धो गइराखेका थिए बाहुनको छोरो लङ्गडो त्यहीँ आएछ लङ्गडो पट्टि पो बन्दोबस्त मिलाउन थालिदिए त्यो तिन्तनी त लौ त भनेर यस कारणले त्यो तिन्तनी र लङ्गडोको सम्बन्धलाई कायम गर्नका लागि अहिले अन्धका उपरमा गएर अब त्यसलाई मार्ने अठोट गरेछन् त्यो जब लङ्गडो र तब तिन्तनीले केरी मार्ने भन्दाखेरि सबभन्दा उपाय यो मासु खान्छ सर्प मारौं भनेर डरलाग्दो कालो गोमन सर्प मारेर त्यसलाई जब जीवनको निमित्त मासु पकाऊ भनेर पकाउन दिएको आखिरमा मेरो महाराज त्योबाट अन्धो मासु पकाउन लायो चारैपट्टिबाट धुवा निकाल्ने पाल पनि बन्द गरिदिएछन् निचरेको छ बारम्बार पकाएको छ पालसकी बनेको छ रङमङ्गेको छ जब डरलाग्दो प्रकारको यस किसिमबाट कालो ग्यास रूपी विषको प्रभाव र धुवाको जब चिसो दाउराको पिरो धुवाको प्रभावले त्यो अन्धाले आगो फुग्दा फुग्दा फुग्दा अन्धाको आँखा छ्याङ्ग खुलेछ खुलियो एकदम बलवान थियो यसो कान थापिया त माथि त आफ्नै पत्नी र अर्को गुनगुन पो छ मलाई डोडे मलाई पर्खे त्यसपछिबाट झ्याप्पाम फालेर गएर त्यही लङ्गडाको छोटो गोडामा समातेर तनना तानेर तीन पटक घुमाएर त्यसका छातीमा लगेर बजार दिएको थियो झप्पै जब यस किसिमबाट दुइटैलाई मारिदिन्छु भनेको त लङ्गडाको छोटो गोडामा समातेर तान्दा त घेडी खड्किएर चाहिँ क्या हो ट्वाक मिलेर चुव जिएर उत्री भएछ फेरि छातीमा बजार्दाखेरि तीन तनीको दुई तन मात्रै बाँकी रही एक तन दुई तन बाँकी रही एक तन चाहिँ फेरि शरीर भित्री प्रवेश गरेछ तपाईँको अङ्ग ठिक भयो लङ्गडाको गोडो सोझियो तीन तनीको दुई तन अन्धाको आँखा खुल्यो महाराज परीक्षित यसै कारणले यहाँहरूसँग भगवान प्रभुसँग उद्धवले विन्ती गरेका छन् प्रभु हजुरले नजानेको कुरा के छ यस्ता अङ्ग सिंहवादीहरू त यसरी सफल भइरहेका छन् भनेदेखि हजुरसँग फेरि मैले विन्ती गर्नु पर्ला भन्दाखेरि म अब कहाँ जाने हस्तिनापुरमा जाने दिग्विजय गर्ने अनि मात्रै राज्य सत्ताको प्रयोजन गर्ने भनेपछि अहिले हस्तिनापुर सवारी हुनु अनि भगवान कृष्ण आठवटा रानी दाजु बलराम भाउजू रेवती अनि साथी उद्धवको साथमा नारदका पासमा सवारी हुनुभयो र सबले विन्ती गरे हरे कृष्ण काले नकले नजर जुदाउने हे मुसुके हाँसे पछि मनै

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो, अब त्यसदेखि पछाडि लौ त मेरो भगवान अब म के गरौं। नरे युधिष्ठिर महाराजले सोद्धा मेरो पिताजी उद्धार गर्न के गर्नु पर्ला, प्रभु भन्दा राशु यज्ञ संसार सारा जित त्यस ठाउँबाट ल्याएको सम्पत्तिहरू सारा प्रयोजन गरे, अब चार भाइलाई चार दिशा जिताउनु भयो। चारी भाइले पूर्व पश्चिम उत्तर दक्षिण भीमसेन अर्जुन नहकुल सहदेवले जितिस र सम्पत्ति ल्याएर थुपारि सकेपछि अब मगध देश हान्न जरासन्धको दरबारमा चाहिँ भीमसेन अर्जुन र भगवान कृष्ण बाल ब्रह्मचारी भएर प्रवेश गर्दै हुई बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमान।
0: सुन्नुभयो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महाप्राण कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि दशम स्कन्दमा। अहिले भगवानले विविध प्रकारको खेल प्रयोजन कार्यक्रम गर्दै गर्दै गर्दै जाँदा एक दिन के भएछ भन्नुहोला भने, बाल ब्रह्मचारी तीनजना कृष्ण बलराम र कृष्ण जब भीमसेन र अर्जुन जानुभएको, ओहो कहाँबाट पाल्नुभयो हजुर, आउनुहोस् भनेर गोडा धुनका लागि झारी सुनको झारी लिएर जरासन्न आयो। भगवान त्यसको घरमा नगइकन पर्खालतिर चढिदिनु भयो। नबोल्ने मान्छे आएर जान्न भन्छ नि भन्दैन, अहिले हाल पनि मसँग बोल्दैन, त्यस कहाँ किन जाने भन्छ नि भन्दैन, छैन यतातिर किन्न हुने जाने उही त र हो। आज कहाँबाट पाल्नुभयो, आउनुहोस् यह गच्छ यह त्यस्तो भनेर बोलाएको थियो, मागेका कुरा दिए आउने नआउने भनिदिनु भयो भगवान कृष्णले। के माग्नुहुन्छ भन्दा द्वन्द युद्ध दिए, होइन बाहुन भएर त अर्थ अर्थ माग्छ नि त, जब के को द्वन्द युद्ध भन्दाखेरिमा तँलाई 18 पटक कुरो मर्याउने कृष्ण भने म हुँ, मेरो दाई बलराम उहाँ भीमसेन भने भकरे मेरो फुपूका छोरा भीमसेन उहाँ अर्जुन उहाँ भनेर देखाइदिनु भयो। ए चोर तही पो होस् धन्य ढोइदिने भयो भन्छ है, भगवान्लाई ढोइदिए भए नरक जाइन्छ त्यो कुरा गर। ल त्यसो भएदेखि त जादुसँग म लड्दिनँ वैश्य, यो अर्जुन साह्रै पातालो योसँग लड्दिनँ, भीमसेनसँग लड्छु, बरु एउटाले एउटालाई नमारेसम्म नछोड्ने भनेर दुईटा कृति घाम संग्राम लडाई भयो। लड्दा लड्दा लड्दा लड्दा लड्दा 27 दिन बित्यो, 28 दिनका दिनमा मेरो भगवान अब मेरो केही लागेन मेरो हरि कसो गर्ने भनेर प्रार्थना गर्दाखेरि, अनि त्यसदेखि पछाडिबाट भगवानले इसारा दिनुभयो, संकेतको भाषा हुन्छ क्या, संकेतको भाषाले कुरा बुद्धि पो लाटालाई त के यता आइज भन्दा नि बोल्दैन, अन्त बात गरे यस्तो गरेर भगवानले झार चट्ट निचरेर फालिदिनु भयो। ल पक्का प्रभुले यही कुरा आज्ञा भएको भनेर दुई गोली गाँठामा समात्र धर्काएर फत्त फालिएका थिए, ट्याप्पै जोडिहाल्यो, फेरि फालिदियो, फेरि जोड्यो, भगवान मेरो केही लाग्दैन क्यारे प्रभु भन्दा एकपट्टि तिग्रा ठटाउनु भयो, अर्कोपट्ट हेर्नु भयो, त्यसरी संकेत भयो, यता यता बात गरिरहनु भएको छ उता भीमसेनलाई, च्यात्ने त च्यात्ने हो यसरी उल्टो खाला, त्यसरी बुद्धि पो हुन्छ ओ भन्दा नि बोल्दैन, मरेकासँग के बात गरिदिनु र त्यहाँदेखि प्रान्त टप्पकै समात्र फुत्त फालिदियो, ट्याप्प जोडिन आँटेको, आखिरमा पाटा मिलेन जरा आसन्न मर्यो, आकाश बाट फुलमाला गुच्छ लाबिरको वृष्टि भीमसेन जीको, जय जय भगवान परमात्माले भीमसेनलाई जय मनाउनु भयो, 18 पटक मैले नसकेको तिमीलाई ढाल्यो भनेर आज्ञा गर्नुभयो भीमसेनजीले जरासन्ध, आज मार्नु भो भीमसेनजीले जरासन्ध, आज मार्नु भो, सबको मन हर्ष भयो।

महाराज जरासन्द मर्यो, भीमसेन को जय। भगवान कृष्ण ने 20,800 वटा राजकुमार उद्धार हजुरलाई राज्य सम्पा भनेका थिए। मैले राजा हुन हुँदैन भनेर उनलाई नै राज्य सम्पा गरिबक्छु र उनका छोरा सहदेव भन्नेलाई राजपाल सम्पा गरेर अहिले प्रभुको सवारी हस्तिनापुरमा भयो। हस्तिनापुरमा सारा देश देशान्तरका राजाहरू जम्मा भए। सबको निमित्त काम कारवाहीको तयारी भयो। ठूलो यज्ञ गर्दाखेरिमा सबैले काम विभाजन गर्नुपर्छ। एक नम्बरमा कसले गरे भन्ने विषयको लागिमा सबभन्दा पहिला भएको चाहिँ मेरो सरकार यस प्रभावबाट प्रस्ताव गर्नुभयो। अब सबभन्दा पहिला प्रस्ताव गर्नेवाला वालमा ढुकुटीको साँचो आर्थिक समितिको संयोजकलाई दिने भन्दाखेरि दुर्योधन भगवानले ए प्रभु त्यो त शत्रु हो, पहिले दिन गुटमटाइदिन्छ, के गर्ने मन्दन नकरौ भन्नुहुन्छ युधिष्ठिर महाराजलाई भगवान कृष्ण। हेर उसले धर्मका निमित्त एक झिके भोलि दुई, दुई झिके चार, चारको आठ, आठको सोह्र, सोह्रको बत्तीस, बत्तीसको चौसठी भएर जान्छ। त्यसै कारणले बरु सुने भनेदेखि बस्दैन नकरौ भनेपछि त्यस्तो पाए त किन नदिने भगवान सधैँ पाल्न पर्ने जस्तो भएर जस्तो है लौ त भनेर यस किसिमबाट जब भीमसा दुर्योधनलाई ढुकुटीको साँचो दान दिने को कर्ण अर्का सम्पत्ति अर्कालाई दिन के गाह्रो भीमसेनलाई भान्सामा राख्ने भान्से सफाइ नि चाहियो, मिठो पकाउने नि त चाहियो, कतै नुनै नहाल्ने कतै चर्को हाल्ने के काम। त्यसै कारणले अब के गर्ने बडो समस्या भयो, राम्रो मिठो पकाउने चाहियो। अहिले हल्का यहाँका त सबै चाख्छन् जस्तो लाग्छ म त, नत्र सधैँ किन नुन लगाइरहेको त एक दिन बिरुनी नि त हुनुपर्छ। अब कोही नमामेला ल्याप पारे हो कि राम्ररी भनी र हाँसेका मैले किरेची भनेर ल भयो। यसै कारणले अब प्रान्तका लागि जब भीमसेनलाई भान्सामा द्रव्य साधनमा नकुललाई सम्मानमा जब यस किसिमबाट अर्जुनलाई मूल कर्तामा राजा युधिष्ठिरलाई आएका घोडा र जब औषधोपचारका लागिमा सुरक्षा गर्नका लागि सहदेवलाई सारा कार्यक्रम पूर्ण भयो। महाराज एउटा काम मैले पनि पाम भन्नुभयो भगवान प्रभुले, प्रभु रोजेको काम भन्दाखेरिमा कृष्ण पादा बने जने एक मण्डपमा आएका जतिको जुत्ता स्याहार सम्हार गर्ने र खसेर बढार्ने र सर सफाईको काममा मलाई नियुक्ति भन्ने भक्सु परमात्माले प्रभु हजुरलाई मानानी हुन्छ कि भन्दा हेर त्यसो होइन, यज्ञमा जसले सानो काम गर्यो त्यो नै ठुलो हुने हुनाको कारणले भनेर परमात्मा त्यस्तो काम भन्ने उति हुनुभयो। त्यसै कारणले यज्ञमा आएर ठुलो काम भन्दा सानो काम लिनु उत्तम हो, कृष्णले त्यस्तो काममा नियुक्ति हुनुभएको छ। अनि सारा कुरा पूर्ण भयो महाराज परीक्षित। आज कृष्ण परमात्मा सवारी हुनुभयो र चारैपट्टिबाट देश देशान्तरका राजाहरू आएर कहाँ बस्ने के खाने भन्ने विषयमा प्रश्न गरे। चारै देशका राजा थिए आए घन, चारै देशका राजा थिए।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर। यथार्थ पक्षमा श्रीमद् भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गरिसके बक्स्यो। अहिले अग्र पूजाको भागलाई दिने भन्ने दफावार माथिमा राष्ट्रियमा छलफल छ भन्ने सम्बन्धको कथा हे सद्यबाट
1: बोलो श्रीमद् भावनमा प्राण
0: महाराज परीक्षित। अब अग्र पूजाको भागलाई दिने यसै मानेमा ठूलो छलफल भयो राष्ट्रिय गेमा। कोही बोलिया थिएन अग्र पूजाको भागलाई दिने कलाई दिने, तर जुरुक्क सहदेव उठ्यो। सहदेव भनेको यता पाण्डवपट्टिको सहदेव होइन, जरासन्धको छोरो जुरुक्क उठेर सबैको आत्मा परमात्मा भएको कारणले कृष्णलाई अग्र पूजाको भाग भनिदिइहाल्यो। कर्तल ध्वनिमा विष्णु पितामहले स्वागत गर्नुभयो, सबले कर्रै ताली आइहाल्यो। अनि त्यस पछाडिबाट शिशुपाल जुरुक्क उठ्यो, खबरदार भन्यो। किन भन्दाखेरि तँलाई गर्व त त्यस्ता बाउको छोरा तँ के भएको, तेरो भिनाजु मार्ने यही हो, तेरो मितबाउ मार्ने यही हो, तेरो बाउलाई हिजो कुरुमुर्याउने यही हो, भएका त्यही सक्षमणी सैनिक 18 पटक सम्म नष्ट गराउने यही हो, फेरि यसैलाई अग्र पूजाको भाग, त्यस्तो छोराको छोरो बाउको छोरो त के भएको, धिक्कार, तेरो मती किन डढेर लागो, त्यो त गर्व तुइया भए पनि हुन्थ्यो भन्न लाग्यो महाराज। यता यो विष्णु पिता म बुढो के भएको, बुढो भएपछि त मान्छे त खतम पाउँदो रहेछ। यस्ता गोपाललाई अग्र पूजाको भाग भएर ताली लगाउँछ बालकले बोल्यो भन्दैमा, यहाँ दुर्योधन राजा कर्ण राजा म दन्त बक्र सारा भएका ठाउँमा ऋषिहरू भएका ठाउँमा गोठालाको अग्र पूजाको भाग खबरदार मिल्दैन भनेर भन्यो, भगवानलाई विरोध गर्यो। भीमसेनले शिर ठर्दिन्छु भनेर हाँट्नु भएको थियो, हुँदैन मेरो राजा भन्नुभयो कृष्ण भगवानले। अब के गर्ने त भन्दाखेरिमा अब यसलाई इकन एउटै काम छ, मैले जानेको छु भनेर भगवान कृष्णले चुप लाग भन्नुभएको थियो। भगवानलाई गाली गलौज गर्यो र सुदर्शन चक्र प्रभुले प्रहार गरिदिनु भएको थियो। सुदर्शन चक्रको प्रभावले त्यसको शिर च्वाट्टै गिडियो, शिशुपाल मर्यो, शिशुपालको तेज भगवानमा प्रवेश भयो, शिशुपाल परमधाम गयो। भगवान कृष्णको जय जय होस्, भगवान कृष्णको जय जय होस्। अनि यसलाई मार्न हुँदैन भनेको बेला किनभने भन्दा यो जन्मदाखेरिमा तीनटा आँखा चारवटा हात, एउटा आँखा शिरमा दुईटा हात पछाडि भएर जन्मिएको जुन व्यक्तिले काखमा राख्दा यसको आँखा र हात झर्छ त्यही व्यक्ति मार्नेवाला हुन्छ भनेको हुनाले माई त गएकी रहेछन् माईले फुपू, कृष्णले काखमा राख्दाखेरिमा झर्दिएछ। बाबु तिम्रो हातबाट मेरो छोरो मर्ने भयो, के गर्नेवाला राजा भन्दा, जे भए तापनि मेरो फुपू हजुरको मुख हेरेर 101 गालीसम्म सहनेछु भनेको हुनाले 101 गाली नपुगुन्जेलसम्म रहनु भयो। 101 गाली भयो शिशुपाल मर्यो।

0: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।
1: ए रुक रुक रुक,
2: के भयो, किन कराएको यस्तो?
1: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: काली कर्णाली सांस्कृतिक समाजको साधारण सभा तथा नेउला खेल कार्यक्रम हुने बारेको सूचना काली कर्णाली सांस्कृतिक समाज टिकापुर कैलालीको वार्षिक उत्सव समारोह तथा लोक सांस्कृतिक नेउला खेल कार्यक्रम तपसिलको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण आजीवन सदस्य साधारण सदस्य तथा संस्कृति प्रेमीहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। पहिलो वार्षिक उत्सव तथा दोस्रो साधारण सभा हुने मिति 2083 साल जेठ 23 गते दिउँसो 3 बजे। सभा सञ्चालन हुने स्थान टिकापुर नगरपालिका वार्ड नम्बर 1 ब्लक नम्बर 15 स्थित खुला स्थल। नम्रता जैसी दीपा साउट लगायतका कलाकारहरूको उपस्थितिमा नेउला खेलको समय बेलुकी 5 बजेदेखि 8 बजेसम्म। दोस्रो दिन लोक नेउला सांस्कृतिक खेल सञ्चालन हुने मिति 2083 जेठ 24 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान ब्लक नम्बर 15 स्थित खुला स्थल। अध्यक्ष पदम बहादुर थापा छेत्री काली कर्णाली सांस्कृतिक समाज टिकापुर।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
3: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
4: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 प्रदान गरेका सेवा, सम्पन्न गरेका काम, योजना र वडा कार्यालयसँग सम्बन्धित विविध विषयमा सार्वजनिक सुनवाई हुने भएकोले तपाईँका गुनासा, प्रश्न वा सुझाव सहित तफसिलको मिति, स्थान र समयमा सबै राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवालाहरू, सेवाग्राहीहरू, गैर सरकारी संस्था, वर्गर, नागरिक समाज, युवा, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 26 गते, समय दिउँसो 2 बजे, स्थान सुवर्णपुर स्थित कृषि भवन, जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय सुवर्णपुर।